0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: 082 र मोबाइल नम्बर 98573239171।
2: दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको घोराई उपमहानगरपालिकाको प्रशासनिक भवन 5 वर्ष पुग्न लाग्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन। उपमहानगरपालिकाका अनुसार हालसम्म भवन निर्माणको करिब 75% मात्रै काम सम्पन्न भएको छ। भवनको मुख्य संरचनाको काम लगभग सम्पन्न भए पनि प्लास्टर, टाइल, प्लम्बिङ र विद्युत जडानका लगायतका फिनिसिङका काम जारी रहेका छन्। घोराई उपमहानगरपालिकाको शहरी विकास पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर ओम जीएमले भवन निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभएको छ। घोराईको प्रशासनिक भवन 5 वर्षमा 75% बन्यो। आजको नयाँ बौद्धिक दैनिकमा सन्तोष दैतले खबर लेख्नु भएको छ।
3: सल्यानमा 5 जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर अर्कै व्यक्तिलाई नक्कली चालक बनाएर जेल पठाएको आरोपबारे गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ। प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले जानकारी दिनुभएको छ। 2082 असोज 12 गते सल्यानको कपुरकोट गाउँपालिका 3 चोरखोला स्थित राप्ती राजमार्ग अन्तर्गत लु 2 ख 6502 नम्बरको फोर्स गाडी दुर्घटना हुँदा 5 जनाको ज्यान गएको थियो। दुर्घटनापछि वास्तविक चालक देवबहादुर विकलाई जोगाएर कपुरकोट 3 डाँडा गाउँका कर्णबहादुर खड्कालाई चालकका रूपमा प्रस्तुत गरी मुद्दा प्रक्रिया अगाडि बढाइएको आरोप लागेको थियो। उक्त आरोपपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा गण नेपालगञ्जका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरको नेतृत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरेको थियो। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
2: हिजो आज क्यान्टिनबाट पाइने खाजामा अम्बाका चना थपिएका छन्। त्यसैले विद्यार्थीहरूको खाजाको स्वाद पनि फेरिएको छ। विद्यार्थीहरूले भिटामिन सी र फाइबरयुक्त खाजा पाइरहेका छन् भने जङ्क फुडको लतमा फस्छन् कि भन्ने डरबाट अभिभावक ढुक्क छन्। लालमटिया स्थित गोर्खा आइडियल बोर्डिङ स्कुलले विद्यालयमै अम्बा खेती गरेपछि विद्यार्थीहरूलाई अर्ग्यानिक खाजा मात्रै होइन अभिभावक, शिक्षक तथा कर्मचारी र अभिभावकलाई अम्बा खोज्दै बजार धाउनुपर्ने समस्या टरेको छ। विद्यालयको आफ्नै 2 बिघा जमिनमा ताइवानी पिङ्क अम्बाको खेती गरिएको छ। 2082 जेठमा रोपेको 1000 अम्बाका बोटमा अहिले फल पाकेका छन्। वर्ष दिनमै उत्पादन दिन थालेपछि विद्यालयलाई आमदानी त छँदैछ। विद्यार्थी, शिक्षक, कर्मचारीले सस्ता खाजा पनि खान पाएका छन्। सिजन सुरु भएको छ तर बजार खोज्नु परेको छैन। विद्यालयका प्रिन्सिपल वसन्त पुनले भन्नुभयो, विद्यालयमै अम्बा खेती। आजको नयाँ एकबोध दैनिकमा जेएन सागरले समाचार लेख्नु भएको छ।
3: नेपाली कांग्रेस प्युठानको प्रदेश क्षेत्रीय समिति खमा सर्वसम्मत नेतृत्व चयन भएको छ। चन्द्रलाल न्यूपानीको नेतृत्वमा 13 सदस्यीय क्षेत्रीय समिति निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस प्युठान निर्वाचन समितिले जनाएको छ। गत सोमबार भएको उम्मेद्वारी दर्ता अनुसार प्रदेश क्षेत्रीय समिति कमा 3 जनाको उम्मेद्वारी परेको छ। कमा नेत्रमणि पोखरेल, नबिल विक्रम शाह र दुर्गाबहादुर बुढाथोकी क्षेत्रीको उम्मेद्वारी परेको हो। यसका लागि मतदान प्रक्रिया समेत अगाडि बढाइएको छ। नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा न्युपाने निर्वाचित, झुनेली पोस्ट अनलाइनमा यो खबर प्रकाशित भएको छ।
2: मौसममा सुधार आएपछि देउखुरीका किसानलाई पाकेको धान भित्राउने चटारो परेको छ। केही दिनदेखि भएको वर्षा र हावाहुरीका कारण रोकिएको धान कटाई मौसम खुलेसँगै सुरु भएको हो। लमही, राप्ती, गढवा र राजपुर क्षेत्रका किसान बिहानैदेखि खेतमा पुगेर धान काट्ने, बोक्ने र सुरक्षित स्थानमा छन्क्याउने काममा व्यस्त छन्। धान पाकेर खेत पहेँलपुर भएपछि किसान केही दिनदेखि बाली भित्र्याउने तयारीमा थिए तर वर्षा र हावाहुरीका कारण धान काट्न रोकिएको थियो। मौसम खुलेपछि भने किसानलाई अब धेरै समय कुर्नुपर्ने अवस्था छैन। खेतमा पाकेको धान लामो समय राख्दा वर्षा भएमा भिज्ने र ढलिसकेको धानमा थप क्षति पुग्ने भएकाले सकेसम्म छिटो बाली घर भित्र्याउने प्रयास भइरहेको छ। मौसम खुलेसँगै धान भित्र्याउने चटारो, दशरथ घिमिरेले लेख्नु भएको खबर नयाँ एकबोध दैनिकमा छ।
3: अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सड़क भाँसिएर अवरुद्ध भएको सड़क खण्डमा सवारी आवागमन सहज बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले हिजो सूचना जारी गर्दै पहिरो तथा सड़क भाँचिएका स्थानमा अवरोध हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको जानकारी गराएको हो। कार्यालयका अनुसार थप पहिरो र अवरोध नआएमा आज दिउँसो 1 बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा सञ्चालन आउने भएका छन्। उता बारी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। अनलाइन खबरमा यो खबर प्रकाशित भएको छ।
2: चर्चित लोकगायक खेम सेन्चुरीलाई साइबर ब्युरोले बोलाएर सोधपूछ गरेको छ। उनको एउटा गीतको विषयमा ब्युरोमा उजुरी परेको थियो। सेन्चुरीको रचना स्वर र संगीतमा रहेको बाहुन बाजे किन कसेको बोलको गीत अहिले निकै चर्चामा छ। करिब 1 महिना अघि युट्युबमा रिलिज भएको उक्त गीत र भिडियोले बाहुनहरूलाई होच्याएको भनेर हिन्दूवादी अभियन्ता सागर थापाले ब्युरोमा उजुरी गरे थिए। गीतमा रहेको खान्छौ कि खान्नौ बङ्गुरको मासु लौ खाऊ न त सुँगुरको मासु भन्ने पंक्तिमा उनले आपत्ति जनाएका थिए। सोही उजुरी बारे सोधपुछ र छलफलका लागि सेन्चुरीलाई बोलाएको थियो। छलफलमा हिन्दू जागरण नेपालका अध्यक्ष रामप्रसाद उपाध्याय लगायतले विभिन्न कुरा गर्नुभएको थियो। यद्यपि सेन्चुरीलाई सोधपुछ पछाडि प्रहरीले छोडेको छ। गीत विरुद्ध उजुरी परेपछि खेम सुन्चुरी 2 घण्टा साइबर ब्युरोमा आजको नेपाल प्रेसले समाचार छापेको छ।
3: र रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा शुद्ध ओडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। सानोभेरी गाउँपालिका वडा नम्बर 10 घन थानामा असोज 31 पालिकाभित्रका सबै ओडाहरूले प्रतिस्पर्धा गर्न पाउने गरी पुरुष भलिबल प्रतियोगिता आयोजना गरिँदैछ। यस्तै प्रतियोगितामा चौरधारी नगरपालिका, त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकाका वडा स्तरीय बडीमा 2-2 विशेष समूहहरूलाई मात्र सहभागी गराइने कार्यतालिका छ। विगत लामो समयदेखि साबिक अर्मा गाउँ विकास समिति स्तरीय भलिबल प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै आएकोमा यस वर्ष भने प्रतियोगितालाई फराकिलो र भव्य बनाउने निर्णय सहित गाउँपालिकाभित्रका सबै ओडाले र छिमेकी पालिकाका समेत केही टिमले प्रतिस्पर्धा गर्न पाउने गरी प्रतियोगिता आयोजना गरिँदैछ। सानोभेरी गाउँपालिका 10 वडा स्तरीय भलिबल आयोजना कखरा अनलाइनमा यो खबर प्रकाशित भएको छ।
2: यिनै खबरहरूसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी लक्ष्मण विश्वकर्मा र म संगीत बस्याल पनि बिदा हुन्छौ। नमस्कार।

0: संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
1: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: मिति 2083 असोज 24 गते।
1: समय बिहान 11 बजे। नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
0: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुल्सीपुर 5 दान।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
3: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
4: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: गरेको छ। यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केश्वर बथलैया सड़क खण्ड, गर्जन खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले सहसचिव आवास श्रेष्ठ कर्णलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने तथा डाक्टर जगदीश्वर कर्मचार्यलाई नेपाल इन्जिनियरिङ सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारका प्रवक्ता मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले पक्राउ गरेको नभई सुरक्षा थ्रेट बढेपछि रेस्क्यु गरी सुरक्षित स्थानमा लगेको पनि बताउनुभयो।
1: स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ सुरक्षित स्थानमा लगिएको हो, त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन।
0: मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश राणामाथि जेएनजी समूहबाट सुरक्षा थ्रेट आएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारमा सत्यता नरहेको स्पष्ट पार्दै धम्की दिने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथि उठेका विषयमा जवाब दिँदै मन्त्री गौतमले सीमा तथा राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिका विषय, गुप्तचर अध्ययन, साइबर सुरक्षा लगायतका रणनीतिक विषयलाई प्राथमिकताका साथ अघि बढाउन विधेयक आवश्यक रहेको बताउनुभयो। मन्त्री गौतमले सामान्य उच्च शिक्षाका लागि स्थापना गर्न खोजिएको विश्वविद्यालय नभई राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक अध्ययन र सुरक्षा कूटनीतिक यसको मुख्य कार्यक्षेत्र रहेको पनि बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले सुरक्षा निकायको प्रभावभन्दा प्राज्ञिक विशेषज्ञतालाई प्राथमिकता दिनुपर्ने, सिफारिस समितिमा विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने, साइबर सुरक्षा, सूचना प्रविधि र भू राजनीति जस्ता बदलिँदो सुरक्षा आयामलाई विश्वविद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने सुझाव दिनुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री मेहताले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेश प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। मन्त्री मेहताले सुरक्षित, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँचको विस्तार तथा हाल सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐनहरूमा एकरूपता कायम गर्न पनि यस विधेयकले महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले मध्य प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य शिक्षाको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा अनुसन्धान र नवप्रवर्धनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै विधेयकले मध्य प्रदेशका नागरिकलाई काठमाडौँ आउनु नपर्ने गरी आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा र स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरसनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सडक संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, बेपत्ताहरूको खोजी कार्य, विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले चाडपर्वका बेला बढ्ने बजार महँगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने, चाडपर्वमा सडकमा मानिसको चाप थप बढ्ने भएकाले जीर्ण सडकहरूको मर्मत तथा स्तर उन्नति गर्नुपर्ने, विभिन्न स्थानमा क्षति पुगेका पुलहरूको निर्माण कार्य तत्काल अघि बढाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो विदाई भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो। हिजै उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग पनि लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा भारतीय राजदूत श्रीवास्तवले शिष्टाचार विदाई भेट गर्नुभयो। त्यस्तै हिजै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भारतीय राजदूत श्रीवास्तवले विदाई भेट गर्नुभयो। भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभयो। उहाँले हालै बाढी पहिरो तथा विपदको समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन यही असोज 18 गतेदेखि काठमाडौँमा हुने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा 2 दिन पर सारिएको जानकारी दिनुभयो। असोज 16 देखि 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका परिमार्जन गरी निर्धारित समयभन्दा 2 दिनपछि सारिएको मुख्य सचिव दुलालले बताउनुभयो। कांग्रेसको 15 महाधिवेशन उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने कांग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताउनु भएको छ। हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे हिजो कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीको नीति र अनुशासन विपरीत जाने र अराजकता फैलाउनेमाथि कडा कारवाही हुने बताउनुभयो। एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक यही असोज 5 देखि 8 गतेसम्म ललितपुरमा बसेको थियो। नेपाल कम्युनिस्ट पार्टी एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम

रुकुम पश्चिममा एक एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनः सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग हिजो मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री तिमिल सिन्हाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध दूरसञ्चार सेवा, हालसम्मको पुनस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिनुभएको हो। संचार मन्त्री तिमिल सिन्हाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सडक तथा विद्युत संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भए गरेका कामबारे समेत जानकारी लिनुभयो। छलफलमा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवालले अधिकांश प्रभावित टावरमा विद्युत आपूर्ति अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको बताउनुभयो। बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरी पुननिर्माण र पुनस्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभयो। असोज 8-11 गतेसम्मको निरन्तरको झरीपछिको बाढी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजाला गाउँपालिका 7 लामा बगरमा हिजो पहिरो जाँदा 4 घर 2 गोठ पुरिएका छन् भने 1 घाइते भएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आफ्नो प्रदेशमा भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि 6 प्रदेशसँग सहयोगको आह्वान गरेको बताउनु भएको छ। जिल्ला समन्वय समिति चितवनले हिजो आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाविपत्ति आएको र पुनर्निर्माणका लागि सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग सहयोगको अनुरोध गरिएको बताउनुभयो। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सडक सम्पर्क पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढाइएको छ। मनसुन प्रतिकारी कमान्ड पोस्टमा हिजो बसेको बैठकमा भोटेकोसी बाढी तथा यही असोज 8-11 गतेसम्म भएको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरुद्ध सडक पुनस्थापनाका लागि भइरहेको प्रयासबारे छलफल भएको हो। बैठकमा प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिको विवरण अध्यावधि गर्ने तथा सडक सम्पर्क पुनस्थापनाका लागि भइरहेका कामको समीक्षा गरिएको थियो। केन्द्रीय मनसुन प्रतिकारी कमान्ड पोस्टका संयोजक डाक्टर धर्मराज उप्रेती सहितको टोलीले रसुवा, नुवाकोट र धादिङका जिल्ला मनसुन प्रतिकारी कमान्ड पोस्टसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ। चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालनमा हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा 2 चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि 2 चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा 2 चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्ने उहाँले जानकारी दिनुभयो। अविरल वर्षाका कारण बाढी पहिरोले 4 अवरुद्ध बनेको बीपी राजमार्ग हिजोदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छायसँगै हिजोदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राईनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी सहित 10 आर्थिक हिनामिना गरेको भन्दै हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नगरपालिकामा आर्थिक वर्ष 2076-77 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालनका लागि प्राप्त 16,72,000 रुपियाँ हिनामिना गरेको आयोगले जनाएको छ। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो हिजो बेलुका 9:25 साइटमा ढालिएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी

0: सुरु भएको इन्द्र जात्रा उपत्यकाको लामो जात्रा हो। हिजो राति इन्द्रध्वज पातन गरेसँगै 8 दिन लामो जात्रा समापन भएको गुठी संस्थानले जनाएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमान ढोका दरबार क्षेत्र जानुभई श्री गणेश, श्री भैरव र श्री कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुभएको थियो। टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा रहिआएको छ। हिजै दिउँसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो। यो यात्रा इन्द्र जात्राको अन्तिम यात्रा हो। इन्द्र जात्राका अवसरमा यही असोज 10 गते माथिल्लो टोलमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ यात्रा गरिएको थियो। इन्द्र जात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ यात्रा गरिएको थियो। जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान अन्तर्गत झापामा 270,246 जनालाई खोप लगाइएको छ। झापामा चालु आर्थिक वर्षमा 13 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख झापा स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये 7 जनाको मृत्यु भएको पनि कार्यालयले जानकारी दिएको छ। झापामा 570,000 खोप लगाउने लक्ष्य रहेकोमा हाल लक्ष्यको 54% खोप लगाइएको जनाइएको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्म लगातार परेको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। बाढीले नदी किनारका बस्ती, धार्मिक तथा शैक्षिक संरचना र सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अर्यालको यो रिपोर्ट।
1: 4 दिनसम्म लगातार परेको वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ। 3 जिल्लाको संगम स्थलका रूपमा रहेको स्याङ्जाको सेतीबेडीमा बाढीले ठूलो क्षति पुर्याएको छ। कालीगण्डकी नदीको बहाव बढेपछि बजार क्षेत्रका करिब 50 घर जोबानमा परेका छन्। प्रहरी चौकी, विद्यालय र औषधि पसल समेत बाढीको चपेटामा परेका छन्। लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका स्थानीय घर तथा पसलमा पानी पसेपछि सेतीबेडी बजारको अवस्था अहिले सुनसान र अस्तव्यस्त बनेको छ। स्थानीय जय वल्लभ ने उपाने
2: 9 गते दिउँसो आगो बाढी घटिसकेको थियो, 10 गते बाढी चौकीबाट हल्ला भयो, हेर्दाखेरि त बाढी अकस्मात आयो, मान्छेमा क्षति भएन, भाग्न सफल भयो।
1: बाढीका कारण स्याङ्जा र गुल्मी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ। यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने पक्की पुल समेत नदीले बगाएको छ। पुल बगेसँगै 2 जिल्ला बीचको आवात जावत प्रभावित भएको छ। कालीगण्डकी नदीको बाढी सेतीबेडीमा मात्र सीमित रहेन, रामदी स्थित प्रहरी चौकी समेत जुबानमा परेको छ। रामदीको संस्कृत गुरुकुलम र उत्तर वाहिनी स्थित गुरुकुलमा समेत बाढीले क्षति पुर्याएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रशासनले सुरक्षित स्थानमा सारेको छ। स्थानीयका अनुसार यस पटकको कालीगण्डकीको बाढी 2018 साल पछिकै ठूलो हो। मौसम सम्बन्धी पूर्व सूचना र स्थानीय प्रशासनको आग्रह पछि धेरै परिवार समयमै सुरक्षित स्थानमा सरेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ। बाढीबाट विस्थापित स्थानीय अहिले विद्यालय लगायत सुरक्षित स्थानमा बसेका छन्। विभिन्न निकायबाट राहत सामग्री आउने क्रम सुरु भए पनि सडकमा ठाउँ ठाउँमा पहिरो गएका कारण राहत सामग्री समयमै प्रभावित बस्तीसम्म पुर्याउन समस्या भएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे
3: समयमा नै मानवीय क्षति नै नदिनको लागि हामीले तयारी गरेका थियौँ। पायरलाई सुरुदेखि नै सुरक्षित ठाउँमा जानको लागि हामीले अनुरोध गरेको, स्थानीय तहसँग पनि हामी सम्पर्क समन्वय गरे हुनाले यहाँ मानवीय क्षति हुन दिएका छैनौँ। हामीले सेतुपिँढी लगायतको यस्ता डुबान क्षेत्रहरूलाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी विपद व्यवस्थापन समितिले आवश्यक निर्णयहरू गरि पनि सकेका छ। तत्काल हामीले उद्धार राहतका विषयहरूलाई पनि प्राथमिकता दिएका छौँ।
1: अब प्रभावित परिवारको सुरक्षित बसोबास र राहत व्यवस्थापन तर्फ तत्काल ध्यान दिनुपर्ने देखिएको छ। क्रान्ति अर्याल, रेडियो नेपाल, स्याङ्जा।
0: अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। जारी युद्ध अन्त्य हुने दावी गरे पनि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुने आधार वा थप विवरण भने सार्वजनिक गर्नुभएको छैन। राष्ट्रपति ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिइने धारणा पनि दोहोऱ्याउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्स आईआरजीसीले आगामी मध्यावधि निर्वाचनलाई लक्षित गर्दै अमेरिकी मतदातालाई खुला पत्र जारी गरेको छ। पत्रमा ट्रम्प प्रशासन परिवर्तन गर्नुपर्ने आह्वान गरिएको छ। निरन्तर आक्रमण भइरहे पनि हर्मुज जलमार्ग हुँदै तेल ढुवानी युद्ध अघिको स्तरतर्फ बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। प्राप्त विवरणका अनुसार पछिल्लो एक सातामा औसत दैनिक 1,32,00,000 ब्यारेल तेल हर्मुज जलमार्ग हुँदै ढुवानी भएको छ। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी निकाय युएनएचसिआरले पर्याप्त बजेट अभावका कारण विश्वभरका करिब 83,00,000 शरणार्थी तथा अन्य जबरजस्ती विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। युएनएचसिआरका अनुसार निरन्तर बढिरहेको आर्थिक संकटका कारण शरणार्थी, आन्तरिक रूपमा विस्थापित व्यक्ति र राज्यविहीन मानिसलाई उपलब्ध गराउँदै आएको संरक्षण तथा सहायता प्रणाली कमजोर बन्दै गएको छ। संस्थाले यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8.5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी र त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण बिमा कम्पनीहरूमा झण्डै 21 अर्ब रुपियाँ बराबरको प्रारम्भिक दावी परेको छ। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार असोज 12 गतिसम्म विभिन्न निर्जीवन तथा लघु बिमा कम्पनीहरूमा 2,180 वटा दावी मार्फत 20,98,87,00,000 रुपियाँ बराबरको प्रारम्भिक दावी परेको छ। कम्पनीहरूमा परेको दावी तथ्याङ्कलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणका प्रवक्ता पूजन ढुङ्गेल अधिकारीले जानकारी दिनुभयो। बाढीबाट ठूलो परिमाणमा भौतिक संरचना, सवारी साधन र जलविद्युत आयोजनामा क्षति पुगेपछि परेको दावी मध्ये हालसम्म बिमकहरूले अग्रिम पेस्की समेत गरी जम्मा 67,48,000 रुपियाँ मात्र भुक्तानी पाएका छन्। बिमा लेखको प्रकार अनुसार रकमका आधारमा सबैभन्दा धेरै दावी सम्पत्ति बिमामा परेको छ। सम्पत्ति बिमातर्फ 518 वटा दावी मार्फत 9,41,58,00,000 रुपियाँ बराबरको क्षतिको माग दावी गरिएको छ। त्यसमा हालसम्म 38,14,000 रुपियाँ भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ। इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमा तर्फ 165 वटा दावीबाट 4,41,45,00,000 रुपियाँ बराबरको क्षति मूल्याङ्कन भएको छ। दावी संख्याका आधारमा भने मोटर बिमा सबैभन्दा अगाडि देखिएको छ। बाढीले सवारी साधन बगाएको र क्षति पुर्याएको भन्दै 1,066 वटा मोटर बिमाको दावी परेको छ, जसको रकम 3,07,93,00,000 रुपियाँ बराबरको छ। मोटर बिमा तर्फ 24,10,000 रुपियाँ दावी भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ। स्वास्थ्य बिमा तर्फ 28 वटा दावीबाट 22,52,00,000 रुपियाँ बराबरको दावी परेको छ। विशेष आर्थिक क्षेत्रमा स्थापित भई मापदण्ड पूरा नगरेका उद्योगलाई कारवाही गरिने भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधि अनुसार कुल उत्पादनको 70% निर्यात गर्न नसकेको पञ्चकन्या एसएस एक्सपोर्टलाई कारवाही गर्न लागेको जनाएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यका निर्देशक डाक्टर दिवाकर लुइटेलले भैरवा विशेष आर्थिक क्षेत्रमा रहेको पञ्चकन्या एसएस एक्सपोर्टले शर्त अनुसारको उत्पादनलाई निर्यात गर्न सकेपछि कारवाही गरिएको जानकारी दिनुभयो। प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कुल उत्पादनको 70% निर्यात गर्नुपर्ने व्यवस्था तोकेको छ। विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई कर्म सहुलियत उपलब्ध गराइएको छ। आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सिप प्रवर्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन सिप प्रवर्धन शुल्क सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। आर्थिक ऐन 2083 को दफा 14 नेपालमा उपभोक्तालाई सुन चाँदी तथा गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सिप प्रवर्धन शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार विभागले शुल्कको प्रशासन, असुली, दाखिला, कारोबारको लेखाङ्कन, विवरण पेश, परीक्षण तथा पुनरावेदन सम्बन्धी व्यवस्था समेटेर कार्यविधि जारी गरेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिनुभयो।
0: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
6: जापानमा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली खेलाडी विजय बाजी र आशिष राणा मगर पुरुष कायक एकलको सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार यहागी गावा क्विनिङ स्लम कोर्समा भएको हिट चरणको प्रतिस्पर्धामा विजय 202.06 समय सहित 15 र आशिष 211.86 समय सहित 16 स्थानमा रहे। शीर्ष 18 खेलाडी सेमिफाइनल पुग्ने नियम अनुसार दुवै सेमिफाइनलका लागि छानिएका हुन्। सेमिफाइनल चरणको प्रतिस्पर्धा बुधबार यहागी गावा क्विनिङ स्लम कोर्समै हुनेछ। त्यस्तै नेपालको एथलेटिक यात्रा मुकेश बहादुर पालको व्यक्तिगत समय सुधार सँगै सकिएको छ। पुरुष 5000 मिटरको फाइनलमा मुकेशले 14:03.61 समय निकाल्दै 9 स्थान हासिल गरे। 14:25.54 मुकेशको यसअघिको व्यक्तिगत उत्कृष्ट समय थियो, त्यसमा उनले उल्लेखनीय सुधार गरे। नोएगामा यसपालि एथलेटिक्समा 6 खेलाडीले प्रतिस्पर्धा गरेका थिए। खड्क बहादुर खड्काको म्याराथन, राजन रोकायाले 10,000 मिटर, मुकेशले 5,000 र 1500 मिटर, सोमबहादुर कुमारले 800 मिटर, सन्तोषी श्रेष्ठले 5,000 र 10,000 मिटर तथा पूर्ण लक्ष्मी नेपालले 1500 र 5,000 मिटरमा चुनौती प्रस्तुत गरेका थिए। सबै प्रतिस्पर्धामा नेपालको चुनौती दयनीय रह्यो। यसबीच सोमबहादुरले आइतबार 800 मिटरमा राष्ट्रिय कीर्तिमान सुधार गर्दै 1:48.95 समय निकालेका थिए। आफ्नो हिटमा 5 तथा समग्रमा 8 भएका उनी फाइनल पुग्न भने सकेका थिएनन्। श्रीलङ्कासँगको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20 एसियाली खेलकुदबाट बाहिरिएको छ। नायोगा स्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार नेपाल र श्रीलङ्का बीचको क्वार्टर फाइनल खेल टस समेत नभई रद्द भएको हो। खेल हुन नसकेको अवस्थामा T20 वरियतामा माथि रहेको टोली सेमी फाइनल पुग्ने नियम अनुसार श्रीलङ्का अघि बढेको हो। T20 अन्तर्राष्ट्रिय वरियतामा श्रीलङ्का 9 तथा नेपाल 14 स्थानमा छ। नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाकै कारण शनिबार नेपाल र जापान बीचको सम्मुख चरणको खेल पनि प्रभावित भएको थियो।
0: अझै बम अब मौसम। आज देशभर आंशिक बदली हुनेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 5:56 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संघीय निजामती विधेयक सहित दुईवटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कंग्रेसको 15 महाधिवेशन असोज 18 गतेदेखि हुने र इरान युद्ध छिट्टै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। हुर्मुज जलमार्गमा तेल ढुवानी युद्ध अघिकै अवस्थामा फर्कँदै यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनु होला। हवस् त, नमस्कार।

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, कानुनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
1: कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
0: आजको कार्यक्रममा हाम्रा साथी सन्तोष रेग्मीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासुर ढुङ्गानासँग गर्नुभएको कुराकानी प्रस्तुत गर्छौ।
1: सचिवज्यू, स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: अब खास गरी अन्तर्राष्ट्रिय सम्बन्ध र सन्धि सम्झौताको व्यवस्थापनका सन्दर्भमा सरकारले कसरी काम गरिरहेको छ?
2: अहिले अब अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्ने विषय अथवा कूटनीतिक विषय यो परराष्ट्र मामिलाको विषय अब हाम्रो परराष्ट्र मन्त्रालयले सहजीकरण गरेर नेपाल सरकारले त्यो विषयहरू गरिरहेको अवस्था छ। र पछिल्लो समयमा नेपाल कूटनीतिक सम्बन्ध कायम भएका देशहरूमा 187 देशसँग कूटनीतिक सम्बन्ध कायम भएको अवस्था छ। अहिले त्योभन्दा बाहेक हामी अन्तर्राष्ट्रिय संस्थाहरूको सदस्य बन्ने क्रम पनि जारी छ, जसले गर्दा नेपाललाई केही फाइदा हुने, नेपालको हित हुने विषयहरू रहेका संस्थाहरूको हामी सदस्य बन्न गइरहेका छौँ। उदाहरणको रूपमा पछिल्लो दिनहरूमा हामी यो सामुद्रिक कानुन सम्बन्धी खुला समुद्रमा हुने क्रियाकलापहरूमा सहभागी हुने सम्बन्धमा एउटा बिबिएनजे भने सन्धि युएनले तयार पारेको छ, त्यसको हामी पक्ष बनेका छौँ। संसदबाट अस्ति भर्खरै अनुमोदन भएको छ। त्यसै गरी यो एसियाली राष्ट्रहरूको परिषद भन्ने एउटा संस्था स्थापना भएको छ, विधायिकी परिषद भन्ने, त्यो त्यसलाई जसलाई क्याली भन्छ अङ्ग्रेजीमा, काउन्सिल फर एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन, त्यसको पनि हामी सदस्य बनेका छौँ। र हामीले प्रेजेन्टेसन त्यसरी अन्तर्राष्ट्रिय स्तरमा हाम्रो यहाँबाट प्रस्तुति गरौँ, नेपालको तर्फबाट प्रस्तुति गर्ने, त्यसपछि नेपाललाई चिनाउने काममा चाहिँ अगाडि बढिरहेको छ सरकार।
1: जस्तो अब खास गरी अन्तर्राष्ट्रिय सम्बन्धका लागि यसरी काम भइरहँदाखेरि विगतमा भएका सन्धि सम्झौताको व्यवस्थापनको विषय पनि चाहिँ उत्तिकै महत्त्वका रूपमा उठेको छ। वर्तमान सरकारले यो विषयलाई व्यवस्थित गर्ने भनेर कार्य प्रारम्भ गरिरहेको छ। पछिल्लो प्रगति के छ?
2: यो कस्तो भयो भने हाम्रो अभिलेख अलिकति कमजोरी रहेछ। 2030 सालमा सिंहदरबारमा आग लागि भयो, त्यहाँ केही अभिलेखहरू जलेको भन्ने सुनिन्छ। त्यस्तै गरी अन्यत्र पनि हाम्रो रहेका अभिलेखहरू धेरै अलिकति नोक्सानी भएको, अभिलेखबद्ध नगरिएको अवस्था रहेछ। र यो अन्तर्राष्ट्रिय सन्धि सम्झौताको अभिलेखको सन्दर्भमा पनि कानुन मन्त्रालयले सन्धिहरूको सिरिज पनि प्रकाशन गरिरहेको छ। तर कानुन मन्त्रालयलाई कस्तो गरेको छ भने पहिलेदेखि नै नेपाल सरकारको डिपोजिटरी भन्छ के, अभिलेख गर्ने मन्त्रालयको निकायको रूपमा राखिएको छ। त्यो अनुसार कानुन मन्त्रालयमा सबै डिपोजिट हुनुपर्ने हो, अभिलेख हुनुपर्ने हो। तर हाम्रो अलिकति अगाडिको प्र्याक्टिस के रहेछ भने यो कुनै सम्झि सम्झौताहरू पठाउने कानुन मन्त्रालयमा, कुनै नपठाउने। त्यो कानुनमा त बाध्यता छ त्यो पठाउन, तर त्यो कार्यान्वयन भएको रहेन त। अनि अहिले भर्खरै हामीले अस्ति यो सार्वजनिक लेखा समिति, संसदको सार्वजनिक लेखा समितिमा पनि त्यो प्रश्न उठ्यो। त्यसपछि सार्वजनिक लेखा समितिले त्यो उसलाई सरकारलाई, सरकारका विभिन्न मन्त्रालयहरूलाई निर्देशन पनि दिएको छ। र हामीले पनि पत्राचार गरेका थियौँ, त्योभन्दा अगाडि नै हामीले पत्राचार गरेर पटक पटक तपाईँहरूले गरेका सन्धि सम्झौताहरू, एमओयू भन्छौँ हामी होइन, मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ, ती लगायतका विषयहरू कानुन मन्त्रालयमा डिपोजिटरी गर्न अनिवार्य रूपले पठाउनुहोस्, त्यसपछि कानुन मन्त्रालयले अध्यावधि गरेर राख्छ, अनि यसको हाम्रो अभिलेखहरू व्यवस्थित हुन्छ भनेर हामीले त्योभन्दा अगाडि नै पत्राचार गरेका थियौँ। र लेखा समितिले गरिसकेपछि अहिले चाहिँ विभिन्न मन्त्रालयहरूबाट त्यस्ता खालका सन्धि सम्झौता अभिलेखको लागि कानुन मन्त्रालयमा आउने गरेको छ, र कानुन मन्त्रालयले व्यवस्थित ढङ्गले राख्ने गरेका छ। हामीले त्यो पानीबाट आगोबाट नजल्ने गरी एउटा सुरक्षित आर्काइभ बनाएर राखेका छौँ, अन्डरग्राउन्ड, कानुन मन्त्रालयको अन्डरग्राउन्डमा त्यो छ। र हामीसँग भएका अभिलेख जे जति छन् ती सुरक्षित छन्, नभएका अभिलेखहरू मात्रै हामी अब खोजिराखेका छौँ। जस्तो सुगौली सन्धि पनि अस्ति खोज्दाखेरि फेला परेन, कानुन मन्त्रालयमा त्यो पठाएको पनि देखिएन होइन। त्यस कारण भइरहेका सन्धि सम्झौताहरू के अरे नेपाल सरकारले गरेका यसो अघि गरेका इतिहासमा गरेका सन्धि सम्झौताहरूलाई हामीले अभिलेखबद्ध गर्ने क्रममा कानुन मन्त्रालयले अहिले त्यसलाई चाहिँ एउटा सिस्टमेटिक वेबाट जाने भनेर हामीले अरू मन्त्रालयलाई पत्राचार पनि गरेका छौँ र हामी पनि त्यो अभिलेखलाई सुरक्षित गर्नको लागि हामीले व्यवस्था गरिरहेका छौँ।
1: जस्तो अभिलेखको अवस्था चाहिँ कस्तो छ, हामीले कति अभिलेखहरू त्यहाँ राखेका छौँ र अब अहिले भनौँ न अब सूचना प्रविधिको समयमा यसलाई सुरक्षित गर्ने अरू पनि माध्यमहरू विकास भइरहेका छन्, त्यतातिर सरकारले कसरी सोचिरहेको छ?
2: हाम्रो अभिलेखहरू अहिले अघि भनिसके अन्डरग्राउन्डमा हामीले आर्काइभ गरेर सुरक्षित राखेका छौँ, तर त्यसलाई हामीले अब
1: संख्यात्मक
2: डिजिटाइज गर्ने हिसाबले चाहिँ अहिले गरिएको छैन, तर त्यो पनि हाम्रो कानुन मन्त्रालयको सोच छ, त्यतै नै त्यसलाई गर्ने भन्ने छ, डिजिटाइज पनि गरेर राख्ने र त्यसरी आर्काइभलाई त्यो अब कम्प्युटराइज डिजिटाइज गरेर सबै अभिलेखहरू त्यसरी राख्ने भन्ने छ। र अब ऐन कानुनहरू जो हाम्रो नियम ऐन नियम कानुनहरू चाहिँ अभिलेख गर्नुपर्ने हुन्छ, ती अभिलेखहरू चाहिँ अब कहिले नजलाउने अभिलेखमा पर्छन्। त्यस्ता अभिलेखहरू पुरातत्व विभागको राष्ट्रिय अभिलेखालय छ नि, त्यहाँ पनि सुरक्षित राख्न गरी पठाउनु पर्ने व्यवस्था छ, त्यहाँ पनि रहन्छ। र हामीले अहिले अब यो सङ्घ प्रदेश र स्थानीय तहले बनाएका कानुनहरू पनि कानुन मन्त्रालयमै सबै कानुनहरू डिपोजिट हुने भए हुनाले तिनलाई पनि हामीले अलिकति व्यवस्थित तरिकाले राख्ने गरी गरिरहेका छौँ। अहिले यो प्रत्यायोजित डिजाइनहरू पनि कानुन मन्त्रालयमा दर्ता हुनुपर्छ, ती हामीले दर्ता गर्दाखेरि अहिले करिब 1,235 प्रत्यायोजित डिजाइनहरू अलि अगाडिको तथ्याङ्क हो, 2-4 दिन अगाडिको, अहिले त्यसमा बढेको हुनसक्छ, हामीले दर्ता गरेर अभिलेखबद्ध गरिरहेका छौँ।
1: हजुर, अब जस्तो यो कार्यक्रम जुन हामी पछिल्लो समयमा अगाडि बढाइरहेका छौँ अभिलेखको सन्दर्भ र अन्तर्राष्ट्रिय सम्बन्धको विकासको विषय, अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा भएका पछिल्ला आयामहरू चाहिँ के हुन्? अब उदाहरणका लागि हामीले यो पारस्परिक कानुनी सहायतासँग सम्बन्धित सन्धिहरू पनि विभिन्न मुलुकहरूसँग गरिरहेका छौँ र अन्य कतिपय मुलुकहरूले पनि हामीसँग त्यो इच्छा व्यक्त गरिरहेका छन् र प्रस्तावहरू पनि आएका छन्। यसले पछिल्लो दिनमा अन्तर्राष्ट्रिय चाहिँ जगतमा हाम्रो भूमिकालाई कसरी बढाएको छ?
2: होइन, पछिल्लो समयमा हाम्रो भूमिका बढेकै छ। जस्तो उदाहरणको रूपमा मैले अघि भनिसकेँ, भर्खरै हामी यो कानुन निर्माणको सन्दर्भमा एसियाली राष्ट्रहरूको अनुभव आदान प्रदान गर्ने र कानुनलाई सरल बोधगम्य र सबैले बुझ्ने खालको कानुन बनाउने दिशामा एक राष्ट्रहरूका बिचको सहयोग आदान प्रदान गर्ने हिसाबले स्थापना भएको त्यो काउन्सिल फर एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन भन्ने संस्थामा हामी अस्ति भर्खरै 2 हप्ता अगाडि कोरियामा हस्ताक्षर भएको थियो। त्यहाँ चाहिँ
1: संसदबाट
2: यसबाट चाहिँ अब यो एसियाली राष्ट्रहरूमा कानुनहरू निर्माण हुँदाखेरि असल अभ्यासहरूको आदान प्रदान हुन्छ र कानुनलाई कसरी सरल बनाउने भन्ने दिशामा अहिले गइरहेको छ संसार। त्यसैले नेपालका केही कानुनहरू अब परम्परागत हिसाबले हामी जटिल ढङ्गले लेख्छौँ, कानुनी भाषा जटिल हुन्छ, वकिलहरूले व्याख्या गर्नुपर्ने, अदालतमा व्याख्या गर्दा पनि थरीथरी हुने, यस्ता खालका विषयहरू छन्। त्यसलाई के रहेछ त एसियन राष्ट्रहरूको अन्य अभ्यासहरू के रहेछ, त्यो अभ्यासहरूको बारेमा आदान प्रदान गर्ने होइन अनुभव, र त्यसपछि अरू सरल कसरी बनाउने, कानुनलाई प्रभावकारी कसरी बनाउने भन्ने दिशामा हामीले काम गर्न सकिने देखिन्छ क्या। एउटा अनुभव आदान प्रदान कुरा हो, अर्को कूटनीतिक हिसाबले राष्ट्रहरूसँग सम्बन्ध बलियो हुने विषय पनि हो यो। त्यस्तै गरी अर्को त्यो मैले अघि भने बिबिएनजे भन्ने छ, त्यो सामुद्रिक कानुनको विषयमा, अब तपाईँको खुला समुद्रमा जस्तो अब नेपाल त हामी भूपरिवेष्टित राष्ट्र हो, हाम्रो समुद्र छैन, तर नेपाल जस्ता देशहरूले खुला समुद्रमा पनि पहुँच पाइसकेपछि त्यहाँ खुला समुद्रमा हुने बेनिफिटहरू के, त्यहाँको माछा मार्नेदेखि लिएर त्यहाँ तपाईँको वैज्ञानिक अनुसन्धान गर्ने अनि समुद्रको पिँधमा भएका वस्तुहरूको प्राप्त गर्ने, किनभने खुला समुद्र तपाईँको कस्तो भने सबैको सम्पत्ति हो क्या, नेपालको पनि हो खुला समुद्र, तर हाम्रो पहुँचमा मात्रै अरू देशहरू बिचमा छन् हामी जस्ता भूपरिवेष्टित राष्ट्रहरूको लागि यो बिबिएनजी सन्धि चाहिँ एकदमै महत्त्वपूर्ण हुनेछ। यो अब अहिले यसको कोप भन्छ कन्फ्रेन्स अफ द पार्टी, त्यसमा पनि हामी पछि भाग लिन्छौँ होला। अहिले अब तयारी भइराखेको छ, पहिलो बैठक चाहिँ हुँदैछ पक्ष राष्ट्रहरूको, होइन, त्यसमा पनि गर्दैछौँ। त्यस कारणले यसले दुईटा पक्ष, एउटा कूटनीतिक सम्बन्ध पनि नेपालको प्रगाढ बनाउँछ अरू राष्ट्रहरूसँग, अर्को के हुन्छ भने एउटा क्षेत्रीय अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको प्रतिनिधित्व भएपछि नेपालको चाहिँ एउटा आफ्नो गौरव बढाउने कुरा पनि हुन्छ भने, अर्को बेनिफिट लिने ती देशहरूबाट ती देशहरूको अनुभव हामीले लिन सक्ने, त्यसपछि आएर त्यस्ता फोरमहरूबाट हुने क्रियाकलापहरूबाट प्राप्त हुने लाभहरू बेनिफिटहरू हामीले लिन सक्ने गरी नेपालले चाहिँ अहिले पछिल्लो समयमा यसरी काम गरिरहेको अवस्था छ।
1: हजुर, अब पारस्परिक कानुनी सहायताको सन्दर्भमा भएका पछिल्ला विकासहरू,
2: पारस्परिक कानुनी सहायताको सन्दर्भमा त यो नेपालले धेरै वर्षदेखि प्रतीक्षा गरेको विषय थियो र गत वर्ष मात्रै हामीले भारतसँग पछिल्लो पारस्परिक कानुनी सहायता सन्धि गऱ्यौँ, जसलाई हामी एमएलए भन्छौँ छोटकरीमा। त्योभन्दा अगाडि 2019 चाहिँ चाइनासँग भएको थियो, तर त्यसको कार्यान्वयन पक्ष पुरा भइसकेको थिएन। अहिले हामीले एकैचोटि भारत र चाइनासँगको त्यो पारस्परिक कानुनी सहायता कार्यान्वयनमा गयो भनेर वैशाखमा हामीले जानकारी पठाइसकेका छौँ, संसदलाई यहाँ हाम्रो जानकारी पनि दिएका छौँ। त्यसपछि अब के भएको छ भने, अब यो सहज भएको छ क्या, पारस्परिक कानुनी सहायता आदान प्रदान गर्न धेरै कुरा सहज भएको छ, हुन त यसअघि पनि नभएको त्यो इन्डियासँग पारस्परिक कानुनी सहायताको विषयहरू अन्य कूटनीतिक माध्यमबाट हुने गरेको थियो। अब त सन्धि नै भइसकेपछि अब तपाईँको इन्डियामा भएका साथीहरूको पकपत्र गराउने, त्यहाँ भएको बैङ्कको पैसा रोक्का गर्ने, त्यहाँका प्रमाणहरू चाहिँ नेपालमा ल्याउने, अनि यी लगायतका विषयहरूमा अहिले सुरु भइसकेको छ, त्यो कार्यान्वयन पक्ष सुरु भइसकेको छ। इन्डियाबाट माग भएको छ, हामीले पनि माग गरेका छौँ। यो एकदमै यो कस्तो अलिकति यो भ्रम कस्तो परेछ भने, यो अलिकति मास मिडियामा आएर हो कि कसरी हो, यो गलत कुरा आएछ कि। जस्तो अब एमएलए ट्रिटी भनेको तपाईँको विशुद्ध दुई देशका बिचको कानुनी डकुमेन्टहरू आदान प्रदान गर्ने हो, यो सुपुर्दगी सन्धि होइन, अपराधीहरूको आदान प्रदान गर्ने सन्धि होइन। यो त खालि कानुनी डकुमेन्टहरूलाई प्रमाणीकरण गरेर एक देशले अर्को देशलाई दिने र त्यसको मान्यता दिने, अनि त्यसपछि कानुनी डकुमेन्टहरू आदान प्रदान गर्ने, सहयोग गर्ने, त्यस्तो खालको सन्धि हो। संसारभरि नै त्यस्तो हुन्छ, तर मैले यहाँ सामाजिक सञ्जालमा केही देखिरहेको थिएँ, कोही व्यक्तिहरू यस्तो भ्रम फैलाइरहेछन् कि, यो त कहाँ सुपुर्दगी सन्धि हो, कहाँ के हो, अब नेपालमा यसो हुन्छ उसो हुन्छ। त्यही भएर म सबै व्यक्तित्वहरूलाई, सबै महानुभावहरूलाई, सबै आम नेपाली जनतालाई के भन्न चाहन्छु भने, यो विशुद्ध के भन्छ कानुनी सहायताको विषय मात्रै हो, सपुर्दगीको विषय होइन। सपुर्दगीको सन्धि छुट्टै हुन्छ, त्यो नेपालले सपुर्दगी गर्नु पर्यो भने छुट्टै हिसाबले गरिन्छ सपुर्दगीको। अहिलेसम्म हाम्रो सन्धि चाहिँ भएको छैन, ऐन चाहिँ आएको छ, तर यो पारस्परिक कानुनी सहायताको विषय भनेको खालि यो प्रमाणहरू, अदालती प्रमाणहरूदेखि लिएर अनुसन्धानका विषयका प्रमाणहरू कलेक्सन गर्ने मात्रै विषय, दुई देशका बिचको सहयोग आदान प्रदान गर्ने एउटा महत्त्वपूर्ण कडीको विषय हो। त्यस कारण सबै आम नेपाली सर्वसाधारणमा म के निवेदन गर्न चाहन्छु भने, यो विषयमा कोही पनि भ्रममा नपरौँ। हामीले नेपालले चाहिँ यो प्रमाणहरू अदालतको विषय, अनुसन्धानको विषयमा प्रमाणहरू कलेक्सन गर्ने, त्यो प्रमाणहरूको अथेन्टिक आधिकारिक अथेन्टिकेसन अथवा आधिकारिक बनाउने, त्यसलाई लगायतका विषय आदान प्रदान गर्ने विषयहरूमा मात्रै यो भइरहेको छ र अहिले पनि भइरहेको छ। त्यस कारण यस्ता सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण विषयहरूमा कोही पनि भ्रममा नपर्न म अनुरोध गर्छु।
1: सजु, जस्तो अब पछिल्लो दिनमा सरकारले विभिन्न देशहरूसँग कूटनीतिक सम्बन्ध पनि विकास गरिरहेको छ र अहिले संयुक्त राष्ट्र सङ्घको 81 महासभा जारी रहँदा त्यहाँ गएको नेपाली प्रतिनिधिमण्डलले 3 मुलुकसँग, ग्रेनाडा जो चाहिँ नि क्यारेबियन एउटा टापु राष्ट्र हो, त्यसपछि नामिबिया र सेनेगलसँग नेपालले यो कूटनीतिक सम्बन्ध स्थापना गर्यो। यो कूटनीतिक सम्बन्धको कानुनी आधार अथवा कानुनी वैधता कस्तो हुन्छ, यो कूटनीतिक सम्बन्ध भनेको कस्तो दस्तावेज हो?
2: त्यो दुई देश सार्वभौम देश हुन् भन्ने मान्यतामा आधारित हुन्छ, बराबर हैसियत हो भन्ने हुन्छ। जस्तो अमेरिकासँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापन भयो भने त्यसमा के हुन्छ भने मान्यता अमेरिका र हाम्रो देश बराबर हो, चाहे त्यो भूगोलको हिसाबले, अर्थतन्त्रको हिसाबले कुनै देश ठुलो होस् कुनै देश सानो होस्, यो मान्यतालाई अन्तर्राष्ट्रिय कानुनले उनीहरू दुई देशका बिच भएका सन्धि सम्झौताहरू समान रूपले हुन्छन् र त्यसपछि आएर दुई देशले समान रूपले चाहिँ काम गर्छन् भन्ने मान्यतामा आधारित भएर गरिराखेका हुन्छ त्यो कूटनीतिक सम्बन्धहरू। र पछिल्ला दिनहरूमा पनि नेपालले यो खास गरी यो तिनवटा देशहरू तपाईँले अघि भन्नुभयो यो 187 सम्बन्ध चाहिँ नामिबियासँग भएको छ लास्ट होइन, त्यसपछि आएर 188 हाम्रो सेनेगल भइसक्यो होइन, 188 देशहरू पुगिसके र यसबाट भ्रातृत्वको सम्बन्ध विकास हुन्छ, विश्व बन्धुत्व भने जस्तो दुई देशका बिच एकदमै आपसी सम्बन्ध कूटनीतिक सम्बन्ध कायम हुन्छ। त्यसपछि आएर दुई देशका नागरिकहरूको तपाईँको सम्बन्ध स्थापित हुन्छ, यो अनि विश्वव्यापी सम्बन्ध प्रगाढ बनाउन यो कूटनीतिक सम्बन्धले काम गर्छ होइन, र एउटा देशहरूको हैसियत सार्वभौमिकता लगायतका कुरालाई यसले ख्याल गरेको हुन्छ। त्यो कूटनीतिक सम्बन्ध स्थापना हुँदै गयो भने पछि के हुन्छ भन्दा एक देशले अर्को देशमा राजदूतावास खोल्ने अथवा महावाणिज्य दूतावास अथवा अवैतनिक दूतावासहरू खोल्ने अथवा त्यहाँ नभए पनि नजिककोबाट हेर्ने गरी व्यवस्था गरेका हुन्छ। नेपालले यो सबै देशहरूसँग करिब अब यो 200-300 देशहरू छ संसारको, तर धेरै देशहरूसँग नेपालले कूटनीतिक सम्बन्ध कायम गर्दै गइरहेको छ। र अब यसमा अलिकति हाम्रो महत्त्वपूर्ण कुरा के छ भने पछिल्ला दिनहरूमा नेपालले कूटनीतिक सवालमा कूटनीतिक हिसाबमा चाहिँ कूटनीतिक सम्बन्ध कायम भएका देशहरू हुन्, चाहे पुरानै कूटनीतिक सम्बन्ध कायम भएका देशहरू हुन्, तिनीहरूको सम्बन्ध नेपालको राम्रो सुदृढ हुँदै गइरहेको अनुभूति भइरहेको छ।
1: यसको कानुनी सम्बन्ध चाहिँ के हुन्छ, के फरक पर्छ, जस्तो हामीले कूटनीतिक सम्बन्ध स्थापना गर्नु र नगर्नुको बिचमा राष्ट्रको सम्बन्ध भातृत्व यी यावत कुराहरू त छँदैछन्, ठ्याक्कै व्यवहारिक पक्षमा चाहिँ के कस्तो फरक पार्छ कानुनी सम्बन्ध?
2: कानुनी सम्बन्ध भनेको कस्तो भने अन्तर्राष्ट्रिय कानुनद्वारा गाइड हुन्छ, तर कूटनीतिक सम्बन्ध त दुई देशका बिचको कानुन, दुई देशका बिचको एउटा समझदारीमा भर पर्छ होइन। तर यो अन्तर्राष्ट्रिय कानुनद्वारा पनि गाइडेड हुने विषय भए हुनाले कूटनीतिक सम्बन्ध भयो भने त्यहाँ एमओयुहरू हुन्छ दुई देशका बिच, सन्धि सम्झौताहरू हुन्छ, बायोलेट्रल ट्रिटीहरू हुनसक्छ होइन, दुई देशका बिचको एक आपसमा सन्धिहरू हुनसक्छ, दुई पक्षीय एमओयु हुनसक्छ, त्यहीहरू भयो भने त्यसलाई चाहिँ के भने अन्तर्राष्ट्रिय कानुनको विषय पनि हुनसक्छ। त्यस कारणले यो कानुनी वैधताको बाटो पनि हुन्छ र ती दुई देशको कूटनीतिक सम्बन्धमा के हुन्छ भने एक देशले अर्को देशका नागरिकको सम्मान गर्ने र एक देशले अर्को देशको कानुनको सम्मान गर्ने लगायतका विषयहरू चाहिँ इन्टरनेसनल मोरल अब्लिगेसनमा पनि पर्छन् के, नैतिक दायित्वभित्र पनि पर्छ। त्यस कारणले कूटनीतिक सम्बन्ध कायम भएको देशसँग युद्ध अथवा त्यसको सम्बन्ध नराम्रो हुन लाग्यो भने त्यो कूटनीतिक सम्बन्धले त्यसलाई चाहिँ रोक्ने काम गर्छ, त्यसलाई एउटा ठिक सही मार्गमा डोर्याउने काम गर्छ।
1: हजुर सजिव, अब अन्तिम जिज्ञासा, जस्तो पछिल्लो समयमा अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने विश्व समुदायका कतिपय मुलुकहरूका बिचमा सन्धि सम्झौता कानुनको विषय पेचिलो बन्दै गएको छ, सन्धि सम्झौताको कार्यान्वयन कतिको बाध्यकारी हुन्छ, यसको कानुनी वैधता कस्तो हुन्छ अथवा यसको उपचार के हुन्छ?
2: सन्धि सम्झौता भनेको कानुन नै हो तर अन्तर्राष्ट्रिय कानुनको विषय हो होइन, अन्तर्राष्ट्रिय कानुनको विषय हो, अन्तर्राष्ट्रिय कानुनको विषय चाहिँ सन्धि सम्झौतामै कार्यान्वयनको विषयहरू पनि उल्लेख भएको हुन्छ। जस्तो त्यो कुनै एउटा सन्धि बन्यो त्यो सन्धिमा कसरी कार्यान्वयन गर्ने, कुन देशले कसरी कार्यान्वयन गर्ने भन्ने खालको लेखेको हुन्छ। बहुराष्ट्रिय के भन्छ बहुपक्षीय सन्धिहरू अन्तर्राष्ट्रिय सन्धिहरूमा यस्ता मेकानिजम नै बनाइएको हुन्छ, ती मेकानिजमले काम गरिरहेका हुन्छन्। जस्तो उदाहरणको रूपमा हाम्रो मानव अधिकार सम्बन्धी विभिन्न सन्धिहरू छन्, ती सन्धिहरू अन्य पनि अन्तर्राष्ट्रिय क्षेत्रीय सन्धिहरू छन्, त्यसमा कार्यान्वयनको मेकानिजम संयन्त्रहरू बनाइएको हुन्छ, त्यही संयन्त्रले कार्यान्वयन गर्छ, त्यहाँ रिपोर्टहरू पेस गर्ने अनि त्यहाँ रिपोर्टिङ गर्ने बेला बेलामा र त्यसपछि सुझावहरू दिने, रिकमेन्डेसन गर्ने, तिमीहरूको यो भएन भन्ने लगायतका विषयहरू भनेर हुन्छ। तर दुई पक्षीय र केही क्षेत्रीय सन्धिहरू चाहिँ आपसी समझदारीबाट कार्यान्वयन हुन्छ, सम्झौताहरू पनि त्यही हिसाबले कार्यान्वयन हुन्छ। अब कार्यान्वयनको लागि सम्बन्धित देशले आफ्नो क्षमता बढाउने, त्यसपछि उसले मेकानिजम संयन्त्र कार्यान्वयनका संयन्त्रहरू बनाउने लगायतका कामहरू चाहिँ गरिरहेको हुन्छ होइन। हामीले पनि नेपालको सन्दर्भमा एमओयूहरू अब सन्धि अन्य सन्धिहरू कार्यान्वयनको विषयमा हामीले विभिन्न ऊ गरिरहेकै हुन्छौँ होइन, संयन्त्रहरू पनि बनाइरहेको हुन्छ र अन्तर्राष्ट्रिय फोरममा हामीले चाहिँ यो गरिरहेको पनि हुन्छौँ।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
2: हवस् धन्यवाद सबैलाई र यहाँहरूलाई पनि धेरै धन्यवाद।
0: वहाँ हुनुहुन्थ्यो कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासुर ढुङ्गाना हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
1: कार्यक्रम कानूनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ कृष्ण मान र हिरादेवी राईको स्वर, भैरवनाथ रिमालको रचना र कृष्ण मानको सङ्गीतमा रहेको यो स्वदेश गान।

अब सुनाउँछौँ ज्ञानु राणा, दिनेश सुब्बा र साथीहरूको सुर, राजेन्द्र थापाको रचना र सम्बोधित बास्कुटाको सङ्गीतमा रहेको स्वदेश गान। यो गीत पछाडि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ 8 बजे अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHzसँगै देशभरिका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी हिउँ चितुवा शिक्षाका बारेमा चर्चा गर्दैछौँ। हिउँ चितुवा संरक्षणका विभिन्न उपायहरूमध्ये विद्यालयका विद्यार्थीहरूलाई हिउँ चितुवाको बासस्थान घुमाउँदै हिउँ चितुवाको आहार प्रजाति लगायत बारे जानकारी गराउन मुस्ताङका विभिन्न विद्यालयमा भएको स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्पबारे आज विशेष चर्चा हुन्छ। यस्तै बालबालिकालाई भ्रमणमा लगेर सिकाउँदा दिगो संरक्षणमा पुग्ने फाइदासहित हिउँ चितुवा के हो र यसको संरक्षण किन आवश्यक छ भन्ने बारेमा पनि चर्चा गर्दैछौँ। यो कार्यक्रम स्नो लेपर्ड्स कन्जर्भेन्सीको आर्थिक सहयोगमा टेका समूह नेपालद्वारा सञ्चालन हुँदै आइरहेको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमको सहयोगमा उज्यालो रेडियो नेटवर्कले उत्पादन गरेको हो। हिउँ चितुवा संरक्षण रेडियो कार्यक्रम स्पेस सम्मत अनुसार हरेक महिनाको अन्तिम बुधबार बिहान 8 बजे प्रसारण हुन्छ।

0: तपाईँहरूलाई युजित वा संरक्षण र यसको दियोजीविको उपार्जनको बारेमा आफ्नै भनाइहरू व्यक्त गर्न अनुमति चाहन्छु। हामीले युजितवालाई मारेर यसको हाड, छाला, नङ आदि मात्र बेचेर पैसा कमाउन सकिन्छ भने ठुलो झुटो। हामीले यस्तो कुरा कहिले पनि सोच्नु हुँदैन र पत्याउनु पनि हुँदैन। हामीले युजित वा संरक्षण गर्दा गर्दै हामीले धेरै आर्थिक तथा पर्यटकीय लाभ पनि उठाउन सक्छौँ। हामीले युजितवा तथा अन्य वन्यजन्तुहरू पाइने ठाउँमा उनीहरूको सम्बन्धमै विभिन्न रेस्टुरेन्ट, होमस्टे अनि स्थानीय वस्तुहरूको बिक्री वितरण, स्थानीय नाचगान भवन जस्ता रचनात्मक र नयाँ नयाँ उद्योग व्यवसायहरू सञ्चालन गर्न सक्छौँ। त्यसै गरी हामीले यस्ता स्थानीय धर्म संस्कृतिहरूको बारेमा चारैतिर प्रचार प्रसार गर्न पनि निकै सहयोग गर्छ। हामीले युजितवा सहित उक्त स्थानीय क्षेत्रको पनि विभिन्न चारैतिर प्रचार प्रसार गर्न सक्छौँ, जसका कारण विभिन्न पर्यटकहरूको आगमन हुन्छ। विभिन्न पर्यटकहरूको आगमन सहित आर्थिक रकमहरू त आइहाल्छ। त्यसैले हामीले स्थानीय व्यक्तिहरू तथा पर्यटकहरूलाई पनि यस्ता लोभ हुन लागेका वन्यजन्तुहरूको बारेमा चेतना र जानकारी पनि फैलाउन सक्छौँ। अब हामीले बुझ्यौँ कि हामीले युजितवा अथवा लोभ हुन लागेको वन्यजन्तुहरूलाई केही हानि नोक्सानी नपुर्याइकन पनि हामीले सञ्चालन पनि गर्न सक्छौँ। युजितवा मात्र नभए हामीले विभिन्न स्थानहरूको विभिन्न वन्यजन्तुहरूलाई संरक्षण गरी विभिन्न लाभदायक र रकम आर्जन गर्ने धेरै उपायहरू आफैले पनि सृजना गर्न सक्छौँ। त्यसैले अब म मेरा यी दुई शब्दहरू तपाईँहरू बिच यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो मुस्ताङको घरबझोङ गाउँपालिकामा रहेको जनकल्याण आधारभूत विद्यालयको कक्षा 8 अध्ययनरत छात्रा अडोडा देवकोटा। उहाँले स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्पका क्रममा यस्तो बताउनु भएको हो। यस्तै मुस्ताङकै कागबेनीमा रहेको जनशान्ति माविमा कक्षा 7 अध्ययनरत छात्र संगम खत्रीले पनि क्याम्पमा हिउँ चितुवाको सन्दर्भमा कविता सुनाउनु भयो। टेका समूह नेपालको सहयोगमा मुस्ताङका विभिन्न विद्यालयहरूले स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्प आयोजना गरेका हुन्। यस वर्ष अहिलेसम्म 4 विद्यालय अन्तर्गत क्याम्प भएको छ भने अब 2 क्याम्प हुँदैछन्। अहिलेसम्म सम्पन्न क्याम्प कहाँ कहाँ भए र यसमा भएको सहभागितासहितको विवरण सुनौ साथी कृष्ण शर्माबाट।
2: मुस्ताङका विभिन्न विद्यालयहरूमा स्नो लेपर्ड्स स्काउट मोनिटरिङ अर्थात् हिउँ चितुवा स्काउट अनुगमन शिविर सम्पन्न भएको छ। विद्यार्थीहरूमाझ वन्यजन्तु संरक्षण र वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका यी शिविरहरूमा विभिन्न विद्यालयका विद्यार्थी तथा सरकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो। भारागोङ मुक्ति क्षेत्र गाउँपालिकामा रहेको जनशान्ति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि आयोजित शिविर थोराङफेदीको 4,000 मिटर र छोङ्गुर खर्कको 3,800 मिटरको उचाइमा सञ्चालन गरिएको थियो। त्यस शिविरमा नाउरो अनुगमन, क्यामेरा ट्र्याप र जीपीएस ओरिएन्टेसन, फिल्ड सुरक्षा तथा संरक्षण सम्बन्धी विविध गतिविधि गराइएको थियो। शिविरमा 31 विद्यार्थी, 3 शिक्षक, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका 1 रेन्जर, 1 नागरिक, वैज्ञानिक लगायत गरी कुल 42 सहभागिता रहेको थियो। त्यस्तै घरबझोङ गाउँपालिकामा रहेको जनबल माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि आयोजित शिविरमा स्पोर्टिङ स्कोप र जीपीएसको प्रयोग, क्यामेरा ट्र्याप, ओरिएन्टेसनका साथै ढुङ्गा तथा अनुहार पेन्टिङ र सांस्कृतिक नृत्य समावेश गरिएको थियो। त्यस शिविरमा 27 विद्यार्थी, 5 शिक्षक, 1 रेन्जर, 1 नागरिक वैज्ञानिक, 6 सामुदायिक समूहका प्रतिनिधि र अन्य सहभागी गरी कुल 43 उपस्थिति थियो। यसै गरी घरबझोङ गाउँपालिकाकै धौलागिरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले 3,000 मिटर उचाइमा रहेको खिनी पार्कमा हिउँ चितुवाको वासस्थान अवलोकन गरेका छन्। शिविरमा क्यामेरा ट्र्याप, पाल टाङ्ने अभ्यास, हिउँ चितुवा र शिकार प्रजातिको मोडल प्रदर्शनका साथै वासस्थान संरक्षण सम्बन्धी समूह कार्य गराइएको थियो। यस कार्यमा 27 विद्यार्थी, 3 शिक्षक, 1 रेन्जर, 1 नागरिक वैज्ञानिक, 5 होमस्टे प्रतिनिधि लगायत कुल 40 सहभागी थिए। त्यस्तै घरबझोङ गाउँपालिकाको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूले सडक नाटक, क्यामेरा ट्र्याप जडान, जीपीएस प्रयोग र पाल टाङ्ने जस्ता व्यावहारिक अभ्यासमा भाग लिएका थिए। यस शिविरमा 25 जना विद्यार्थी, डिभिजन वन कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, एक क्याबका 2 जना फिल्ड रेन्जर, 1 जना नागरिक वैज्ञानिक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि गरी कुल 33 जनाको सहभागिता रहेको थियो। 4 वटा अनुगमन शिविरमा कुल 158 जनाको सहभागिता रहेको थियो, जसमध्ये 70% अर्थात 110 जना विद्यार्थी मात्र रहेका थिए। यस वर्ष अब यस्ता 2 वटा शिविर आयोजना
1: स्नो लेपर्स कन्जर्भेन्सीको आर्थिक सहयोगमा टेका समूह नेपालद्वारा सञ्चालन हुँदै आइरहेको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमले हरेक वर्ष स्नो लेपर्स स्काउट्स मनिटरिङ क्याम्प आयोजना गर्दै आएको छ। यस्ता क्याम्पहरू विद्यार्थीहरूलाई हिउँ चितुवाका आहार प्रजाति सहित वन्यजन्तु र जैविक विविधताबारे बुझाउन महत्त्वपूर्ण हुन्छन्। विद्यार्थीका लागि आयोजना हुने क्याम्प अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याबको पनि समन्वय र सहभागितामा हुँदै आएको छ। संरक्षणको बारेमा विद्यार्थी लक्षित अभियान, पाठ्यक्रममा विषयवस्तु समावेश र यस्ता क्याम्पहरू किन महत्त्वपूर्ण हुन्छन् भन्ने बारेमा हामीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत डाक्टर राजन प्रसाद पौडेलसँग कुराकानी गरेका छौँ।
3: धन्यवाद। वास्तवमा यो जैविक विविधता संरक्षण गर्ने भन्ने कुरा चाहिँ सानो अथवा छोटो प्रयासमा हुने होइन, यसको लागि चाहिँ जैविक विविधता संरक्षणमा चेतना भएको कुराहरू चाहिँ सानै उमेरदेखि नै भयो भने चाहिँ यो दिगो हुन्छ भन्ने हिसाबले बालबालिका र युवा पुस्ताहरू भविष्यमा गएर यो प्रकृति र वन्यजन्तुहरूप्रति माया दर्शाउने र त्यसप्रति चाहिँ अलिकति जिम्मेवार हुन् भन्ने हिसाबले उहाँहरूलाई चाहिँ सानैदेखि नै जैविक विविधता सम्बन्धी अथवा हिउँ चितुवा लगायतका जुन हाम्रा नेपालका हिमाली क्षेत्रमा पाइने जीव जन्तु छन् तिनीहरूको चाहिँ संरक्षण गर्न उहाँहरू चाहिँ अगाडि बढेर आउनुहोस् भन्नको लागि चाहिँ सानै उमेरदेखि बालबालिकाहरूलाई चाहिँ यस्ता खालका गतिविधिहरूमा इन्भल्भ गर्नलाई चाहिँ जरुरी नै हुन्छ।
1: विद्यार्थीहरूलाई कक्षा कोठा पढाउनु र प्रत्यक्ष वासस्थान वा संरक्षण क्षेत्रमै लगेर देखाउनुमा कतिको भिन्नता पाइन्छ? अन्नपूर्ण संरक्षण क्षेत्रमा विद्यालयमा चाहिँ गैर सरकारी संस्था लगायतबाट यस्ता भ्रमण कतिको सञ्चालन भइरहेको पाउनुहुन्छ?
3: हजुर, एकदम वास्तवमै हो। अब हाम्रो शिक्षा यो जुन हाम्रो भविष्यका कर्णधारहरू निर्माण गर्ने कुराहरू चाहिँ सानैदेखि नै यो शिक्षा हामीले कस्तो दिन्छौँ, अब हाम्रा कक्षा कोठाहरू कस्ता छन् भन्ने कुराहरूले चाहिँ निर्धारण गर्छ। विशेष गरी अब हाम्रोमा चाहिँ अलिकति पुरानो हिसाबले करिकुलमहरू चाहिँ भइआएकोमा यो फिल्ड भिजिट अथवा चाहिँ आफ्नै वरिपरि हामीले यो लर्निङ भनेको शिक्षा लिने भनेको चाहिँ तपाईँको आफ्नै वरिपरिका चिजहरू के छन्, आफ्ना वरिपरिका चराचुरुङ्गी कस्ता छन्, पुतलीहरू के छन्, कुन रङका छन् अथवा के गरिरहेका छन् भनेर हाम्रै वरिपरि हेरौँ भनेको पनि धेरै कुराहरू चाहिँ प्रकृतिबाट सिक्न सकिन्छ। र त्यही हिसाबले हाम्रो यो अन्नपूर्ण संरक्षण क्षेत्रमा विभिन्न एनजिओ लगायतका संरक्षण साझेदार संस्थाहरूसँग मिलेर हामीले चाहिँ यो स्नो लियोपर्ड स्काउट्स लगायतका फिल्ड भिजिटहरू चाहिँ गरिरहेका हुन्छौँ, जहाँ चाहिँ विद्यार्थीलाई बाहिरको कुराहरू भन्दा पनि आफै वरिपरि के छ त, त्यसको महत्त्व के छ, त्यसलाई कसरी हेर्ने, त्यसलाई चाहिँ हेर्ने मात्र होइन कि त्यसलाई बुझ्ने हिसाबले बाहिर लाँदाखेरि त कक्षामा त्यही कुरा चाहिँ कक्षामा पढाउनु र बाहिर लगेर त्यसलाई चाहिँ देखाएर अनुभूति गराउँदाखेरि चाहिँ यसको एकदम ठुलै भिन्नता चाहिँ हामीले देखेकै छौँ। उहाँहरूमा चाहिँ जुन विद्यार्थीहरू हुन्छ उहाँहरूले चाहिँ ती कुराहरूमा अझ उत्सुक भएर सोध्ने होइन, हिउँ चितुवा चाहिँ किताबमा देख्नु र साँच्चै बाहिर चाहिँ देख्नुमा त धेरै ठुलो अन्तर हुन्छ नि।
1: त्यहाँका विद्यार्थीहरूलाई हिउँ चितुवाका बारेमा बुझाउनु कतिको आवश्यक देख्नुहुन्छ?
3: अब यो अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताको हिसाबले निकै नै धनी क्षेत्र छ। यसमा चाहिँ वन्यजन्तु लगायत वनस्पति, विभिन्न खालका वनस्पति र साथसाथै यो सांस्कृतिक हिसाबले पनि एकदम विविधतायुक्त क्षेत्र भएको भएर हामीले चाहिँ यसलाई चाहिँ समग्र रूपमा चाहिँ अब यसलाई लैजाने प्रयास चाहिँ गरिरहेका छौँ। र विशेष गरी अब सानो यसलाई चाहिँ सानो कक्षाहरूमा चाहिँ एक दुईवटा चाहिँ वन्यजन्तु जुन महत्त्वपूर्ण छन् उनीहरूको बारेमा बढी चर्चा गर्ने र त्यसपछि अलिकति जब कक्षा बढ्दै जान्छ उहाँहरूलाई चाहिँ समग्र इकोसिस्टमको बारेमा, पारिस्थितिक प्रणालीको बारेमा चाहिँ बुझाउने प्रयासहरू चाहिँ गरिरहेका छौँ। र हिउँ चितुवा चाहिँ समग्र हिमाली क्षेत्रमा हिउँ चितुवा जस्तै तराईको जङ्गलमा चाहिँ बाघ बचायो भने अरू सम्पूर्ण वन्यजन्तुहरू बच्छन्, त्यहाँको पारिस्थितिक प्रणालीहरू चाहिँ इन्ट्याक्ट रहन्छ भन्ने जसरी भनिन्छ, त्यस्तै चाहिँ हिउँ चितुवा बचायो भने हिमाली क्षेत्र र हिमाली पर्यावरण चाहिँ बच्छ भन्ने हिसाबले हिउँ चितुवाको बारेमा बुझाउनु, हिउँ चितुवाको बारेमा चाहिँ ज्ञान चाहिँ प्रदान गर्नु चाहिँ आवश्यक चाहिँ छ। र त्यही चाहिँ अनुरूप हामीले विभिन्न संरक्षण साझेदारहरूसँग मिलेर यस्ता गतिविधिहरू चाहिँ गर्दै आइरहेका छौँ।
1: अहिले हाम्रो विद्यमान विद्यालय पाठ्यक्रमहरूमा चाहिँ वन्यजन्तु र

0: त्यसमा चाहिँ इन्कर्पोरेट गर्न सक्ने अथवा विशेष गरी यो वन्यजन्तुहरूको महत्त्व के छ, उनीहरूले चाहिँ हाम्रो समाज र पारिस्थितिक प्रणालीमा चाहिँ पार्ने राम्रा कामहरू के हुन् अथवा उनीहरूलाई किन संरक्षण गर्नु पर्छ भन्ने कुराहरू जुन लेभलमा अथवा जुन गहिराईमा आउनुपर्ने हो त्यसमा चाहिँ अझ थप सुधार गर्न सक्ने स्पेस त छ, तर पनि यो अन्नपूर्ण संरक्षण क्षेत्रमा चाहिँ हामीले स्थानीय तहहरूसँगै सर र हामी आफैले पनि यो स्थापना कालदेखि नै यो प्रकृतिको सन्देश भनेर विशेष गरी कक्षा 6, 7 र 8 चाहिँ हामीले छुट्टै यो एकाडेमिक करिकुलम बाहेक छुट्टै चाहिँ यो प्रकृति सम्बन्धी उनीहरूलाई चाहिँ नजिक हुन् र बुझुन् भन्ने हिसाबले चाहिँ यो प्रकृतिको सन्देश भन्ने पुस्तकहरू चाहिँ पढाइरहेका छौँ र अब आगामी दिनमा चाहिँ अन्नपूर्ण संरक्षण क्षेत्रले यो स्थानीय तह आइसकेपछि उहाँहरूसँगै मिलेर यसलाई थप परिमार्जन गर्ने र यसलाई चाहिँ मिलेर एउटै करिकुलमको रूपमा चाहिँ विकास गर्ने भन्ने हिसाबले पनि अघि बढिरहेका छौँ। त्यो हिसाबले हेर्दा अब आगामी दिनहरूमा चाहिँ यो क्षेत्रमा चाहिँ अझ यो जुन करिकुलम छ यो चाहिँ अझ इन्हान्स्ड चाहिँ हुन्छ भन्ने चाहिँ मैले बुझेको छु।
1: अब वन्यजन्तु संरक्षणको सचेतना फैलाउन शिक्षक, अभिभावक र स्वयं विद्यार्थीहरूले दैनिक जीवनमा गर्न सक्ने व्यवहारिक कदमहरू चाहिँ के छन्?
0: शिक्षाको मुख्य उद्देश्य भनेकै व्यवहारमा परिवर्तन हो। हामी अब शिक्षा लिएर त्यसलाई व्यवहारमा उतार्न सकेनौँ भने त्यो शिक्षाको औचित्य चाहिँ रहँदैन। त्यो हिसाबले अब यो शिक्षा चाहिँ हामीले विद्यालयमा मात्र नभइकन हाम्रो दैनिक जुन कार्य गर्छौँ, घर परिवार साथीभाइ भेट हुँदाखेरि जुन व्यवहार देखाउँछौँ त्यसमा चाहिँ यो उतार्न जरुरी छ। र यसमा चाहिँ अभिभावकहरूको चाहिँ विशेष भूमिका चाहिँ रहन्छ। उहाँहरूले चाहिँ बालबालिकालाई चाहिँ खेलाउन अथवा खोलाना लाग्नु वरिपरिका कथाहरू भन्ने होइन, पुराना चाहिँ हामीले सिकेर आएका हजुरबुवाले भनेका कथाहरू कहानीहरू चाहिँ आफ्नो वातावरणमा विकास भएका हुन्छ त्यस्ता खालका कुराहरू चाहिँ आफ्नो बालबालिकालाई चाहिँ सेयर गर्ने गऱ्यौँ भने विशेष गरी अब उहाँहरूले पनि यो प्रकृतिको अवलोकन गर्न लैजाने, चित्रकला बनाउनलाई चाहिँ प्रोत्साहन गर्ने, आफ्नै वरिपरिका चाहिँ वन्यजन्तुहरूको बारेमा चाहिँ थप सोध्ने गरेर चाहिँ उहाँहरूलाई अलिकति उत्सुक बनाउन र आफ्नो वातावरण बारेमा अझ सजग चाहिँ गराउन सकियो भने चाहिँ त्यसले अझ थप टेवा चाहिँ पुर्याउँछ। विशेष गरी अब बालबालिकालाई चाहिँ प्रकृतिसँग भनौँ न हाम्रो अब हिउँचितुवासँग वन्यजन्तुसँग चाहिँ यो त हिंसक छ अथवा यससँग डराउनुपर्छ, यससँग नजिक जाने होइन भन्नुको सट्टा उहाँलाई चाहिँ यसको चाहिँ यस्तो हो बानी व्यवहार, यसलाई चाहिँ आफ्नो बच्चा बच्ची साथमा हुँदा चाहिँ अलिक बढी हिंसक हुनसक्छ तर यसलाई चाहिँ हामीले डराउने होइन, यसलाई बुझेर यसको संरक्षणमा चाहिँ लाग्नुपर्छ, यसलाई चाहिँ जिस्काउने होइन सम्मान गर्नुपर्छ भन्ने खालको कुराहरू चाहिँ हामीले अभिभावकबाट पनि आयो भने यसले चाहिँ थप राम्रा नागरिकहरू बनाउनलाई बालबालिकालाई चाहिँ भविष्यमा यो जैव विविधताको पहरेदारको रूपमा विकास गर्नलाई चाहिँ थप सहयोग चाहिँ गर्छ जस्तो लाग्छ मलाई।
1: उहाँ हुनुहुन्थ्यो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत डाक्टर राजन प्रसाद पौडेल। हिउँचितुवास सहित वन्यजन्तु र जैविक विविधता जोगाउनका लागि जनचेतना अभिवृद्धि गर्न विद्यार्थीको सहभागिताको महत्त्व र भइरहेका प्रयासका बारेमा कुराकानी गर्दै उहाँका अनुसार मुस्ताङमा भइरहेको स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्प जस्ता गतिविधिले हिउँचितुवा लगायत वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ। क्याम्पका लागि स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा टेका समूह नेपालद्वारा सञ्चालन हुँदै आइरहेको समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ भने सम्बन्धित विद्यालयहरूले आयोजना गर्छन्। यो कस्तो कार्यक्रम हो, क्याम्पमा के सिकिन्छ, विद्यार्थीले के सिक्छन्, यसले हिउँचितुवा संरक्षणमा कस्तो प्रभाव पार्छ लगायतका कुराहरू जान्न अब समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँगको कुराकानी सुनौँ।
2: धन्यवाद। यो चाहिँ समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रम अन्तर्गतको एउटा चाहिँ कार्यक्रम हो। यो चाहिँ हामीले 2079 सालदेखि मुस्ताङको चाहिँ हिउँचितुवाको वासस्थान क्षेत्रहरूमा चाहिँ विद्यार्थीहरूलाई लगेर खास गरी 6, 7, 8 चाहिँ 6 स्कुलको विद्यार्थीहरूले चाहिँ हिउँचितुवाको वासस्थान, हिउँचितुवा यसको आहारा प्रजाति र हिउँचितुवाको अनुगमनमा चाहिँ के कस्तो उपकरणहरू प्रयोग गरिन्छ, त्यसको प्रयोग कसरी गरिन्छ होइन, त्यसको चाहिँ अभ्यासहरू गर्ने, हिउँचितुवाको वासस्थान चाहिँ कस्तो हुन्छ, किनभने संसारको सबभन्दा कठिन भूखण्ड, उबड खाबड भूखण्ड, अप्ठ्यारो भूखण्डहरूमा चाहिँ हिउँचितुवा यसको वासस्थान चाहिँ विचरण गर्छ, यो कुराहरू चाहिँ देखाउने, अनुभूति गराउने, त्यसको प्रयोग गर्ने इक्विपमेन्टहरू चाहिँ कसरी काम गर्छ भन्ने कुरा चाहिँ फिल्ड रेन्जर सिटिजन साइन्टिस्टहरूले चाहिँ प्र्याक्टिसै गराएर देखाउने होइन, त्यसपछि सेफ्टी सेक्युरिटी हाई एलिभेसनमा चाहिँ कसरी चाहिँ सतर्कताहरू अप्नाउनुपर्छ भन्ने कुराहरू चाहिँ गर्ने र एउटा चाहिँ साथीभाइहरूसँग चाहिँ बसेर आफूले जानेको कुराहरू सेयर गर्ने होइन, सरहरूबाट अनुभव एक्सपर्टहरूबाट चाहिँ नयाँ कुराहरू सिक्ने र त्यहाँ चाहिँ अलिक खाजाहरू खाने वनभोज टाइपको कस्तो नै एउटा लाइफ टाइम मेमोरेबल एउटा मोमेन्ट हुन्छ यो विद्यार्थीहरूको लागि। र यो चाहिँ तपाईँको खास गरी सुरुमा चाहिँ 2011-12 चाहिँ डक्टर सोमाले उहाँले चाहिँ स्नो लेपर्ड्स

0: स्काउट्स मोनिटरिङ क्याम्प भन्दा चाहिँ मुस्ताङको चाहिँ नमो खर्कमा चाहिँ 4300 मिटरमा विद्यार्थीहरू रेन्जरहरू लगेर चाहिँ उहाँ सुरु गर्नुभएको थियो अन्नपूर्ण संरक्षण क्षेत्रमा होइन. अनि त्यसलाई चाहिँ हामीले तिनवटा क्याम्प रेसिडेन्सियल त्यो बेला चाहिँ तिन दिनको रेसिडेन्सियल क्याम्पहरू हुन्थ्यो भने हामीले पछि चाहिँ 2 दिनको रेसिडेन्सियल क्याम्प चाहिँ यो प्रोजेक्ट अन्तर्गत चाहिँ 2-4 चलायौँ. र यसपालि चाहिँ हामीलाई के रियलाइजेसन भयो भने त्यो बेला गर्दाखेरि चाहिँ 6-7-8 चाहिँ एक एकजना मात्र रिप्रेजेन्ट हुने भने चाहिँ 18 विद्यार्थीहरू मात्र रिप्रेजेन्ट हुन्थ्यो. तर अब चाहिँ विद्यार्थीहरूको सङ्ख्या चाहिँ एकदमै कम भयो भन्ने कुराहरू चाहिँ जनगुनासो होइन. विद्यार्थी अभिभावक त्यसपछि आएर दात्री संस्था सबैबाट हामीले पनि एउटा अनुभव गरे हुनाले हामीले चाहिँ यसपालि 7 र 8 चाहिँ होल क्लास लग्ने र हामीले एउटा फोकल ग्रुप बनाएको छौँ 6, 7, 8 मेल र फिमेलको 2-2 अनि 9 चाहिँ एकजना एडभाइजर भने चाहिँ 6 चाहिँ फोकल ग्रुपको मेम्बर पनि राखेर यसपालि चाहिँ कसैलाई पनि असन्तुष्टि नहुने गरी त्यसरी चाहिँ आयोजना गरे हुनाले स्कुल आफै आयोजक हो. हामीले चाहिँ आर्थिक सहयोग मात्रै उपलब्ध गरायौँ यसपालि.
1: त्यहाँ विद्यार्थी सँगसँगै अरू शिक्षक लगायत कस कसको सहभागिता रहन्छ?
0: विद्यार्थी बाहेक चाहिँ अभिभावक, त्यसपछि आएर सिटिजन साइन्टिस्ट, रेन्जर, आर्टिस्ट, जर्नलिस्ट होइन, संरक्षणको अभियन्ताहरू, एक्सपर्टहरू सबैजना चाहिँ त्यसमा सहभागी हुनुहुन्छ.
1: विद्यार्थीलाई चाहिँ विशेष त्यहाँ गएर के देखाइन्छ र के सिकाइन्छ?
0: विद्यार्थीहरू एक त स्कुल नै आफैमा झन्झनै त्यही 2600 मिटरभन्दा माथिको स्कुलहरू छ, 6 3000 मिटरमा पनि छ, युचिताको वासस्थानमै छ, किन 2700 देखि 5600 मिटरसम्म चाहिँ स्नो लेपर्डको ह्याबिटेट मानिएको छ होइन हुन्छ. अनि त्यो क्याम्पमा जाँदाखेरि हिउँचितुवाको वासस्थान चाहिँ यस्तो हो भनेर एउटा चाहिँ हिउँचितुवाको वासस्थानमै गएर उनीहरूले चाहिँ आफूले अवस्थाहरू बुझ्छन्। त्यसमा हुने चाहिँ वनस्पतिहरूको अवस्थाहरू जस्तो 3000 मिटरभन्दा माथि चाहिँ भुट्यानहरू हुन्छन्, त्यसपछि आएर तपाईँको त्यहाँ चौरीहरू अनियन्त्रित किसिमले चाहिँ चरिचरणहरू पनि हुन्छन्, त्यही नजिकै हिउँचितुवाको आहाराहरू पनि चरिरहेको हुन्छ जस्तो नाउरहरू. अब अस्तिको तपाईँको एउटा क्याम्पको कुरा गर्दाखेरि हामीले एउटै पथानमा चाहिँ 19 नाउरहरू चाहिँ अवलोकन गऱ्यौँ भने त्यो कुरा चाहिँ स्पोर्टिङ स्कोप, त्यसपछि आएर बाइनोकुलर होइन क्यामेरामा चाहिँ बच्चाहरूले चाहिँ त्यो कुरा चाहिँ आफैले फिल गरेर हेरे, त्यसको प्रयोग गरेर चाहिँ उनीहरू नजिकैबाट चाहिँ नाउरको चाहिँ बच्चा सुत्दै प्राकृतिक वासस्थानमा हेरे, त्यसपछि आएर चाहिँ क्याम्पमा टेन्टहरू कसरी फिटिङ गर्ने भन्ने कुरा सिकेँ, क्यामेरा ट्र्याप कस्तो औजार हो त्यो कुरा चाहिँ किताबमा चाहिँ पढिरहेको थिएँ, त्यो कुरा चाहिँ उनीहरूले आफूले छुन पाए होइन, त्यसले कसरी काम गर्छ भन्ने कुरा, त्यसको मेमोरी कार्डले चाहिँ भिडियो रेकर्ड गर्ने, फोटो रेकर्ड गर्ने, त्यसलाई चाहिँ सेटिङै उनीहरूले गरे, त्यहाँ ढुङ्गामा राखेर होइन चाहिँ अभ्यास गरे, अनि जिपिएसले चाहिँ कसरी उचाइहरू लोकेसनहरू चाहिँ ट्र्याक गर्छ रेकर्ड गर्छ भन्ने कुरा पनि, त्यसको महत्त्व पनि उनीहरूले बुझे, त्यसपछि आएर चाहिँ उनीहरूले चाहिँ त्यहाँ गोठालाहरूसँग पनि अन्तर्क्रियाहरू गरे होइन. भने चाहिँ अभिभावकहरूले पनि कम्युनिटीको मेम्बरहरूले पनि त्यो कुरा चाहिँ आफ्नो छोराछोरीहरूले चाहिँ कसरी चाहिँ पढ्दा रहेछन् र पढेको कुरा व्यवहारमा कसरी लागू गर्छन् भन्ने कुराहरू चाहिँ उनीहरूले.
1: त्यससँगै क्याम्पमा आर्टिस्टलाई पनि लैजानु भएको थियो, त्यो भनेको बालबालिकासँग उनीहरूसँग अन्तर्क्रिया कसरी गराउनु भयो?
0: हिउँचितुवालाई बुझाउनको लागि होइन, आर्ट पनि एउटा राम्रो माध्यम हुनसक्छ भन्ने कुरा चाहिँ खास एक त विद्यार्थीलाई, त्यसपछि प्रधान अध्यापक सरहरू होइन, त्यसपछि त्यहाँ जाने सबै सहभागीहरूलाई बुझाउने र उनीहरूको माध्यमबाट त्यो मेसेज चाहिँ कम्युनिटीसँग पुर्याउनलाई चाहिँ यो महत्त्वपूर्ण हुँदो रहेछ भन्ने कुरा हामीले पहिलाको क्याम्पहरूमा पनि सिक्यौँ होइन. आर्टिस्ट भनेर एकदम प्रोफेसनल आर्टिस्ट होइन कि, एमेच्योर आर्टिस्ट तर फरेस्ट्रीकै ब्याकग्राउन्डको ग्रेजुएटलाई हामीले चाहिँ लगेका थियौँ. अनि उहाँहरूको लागि पनि त्यो हिउँचितुवाको वासस्थानमै गएर विद्यार्थीहरूलाई सिकाउने चाहिँ एकदमै त्यो एउटा राम्रो अनुभव उहाँले सङ्घाल्नुभयो कि. फेसमा चाहिँ पेन्ट गर्ने स्नो लेपर्डको चाहिँ होइन, विद्यार्थीहरू पेन्ट गर्ने, त्यसपछि आएर तपाईँले कागजमा पेन्ट गर्ने, त्यसपछि स्टोनहरू नजिकैको त्यो ह्याबिटेटमा पाउने ढुङ्गाहरू होइन, ढुङ्गाहरूमा चाहिँ हिउँचितुवा, त्यसपछि पुच्छर, त्यसको चाहिँ पन्जा छाप, त्यसपछि विभिन्न किसिमको कुराहरू चाहिँ पेन्ट गर्दाखेरि चाहिँ रमाइलो एउटा चाहिँ एक्टिभिटिज हुँदो रहेछ भन्ने कुरा सबले रियलाइज गरे. त्यस्तै मिन्सहरू भनौँ, त्यो माध्यमबाट चाहिँ विद्यार्थीहरूलाई चाहिँ रमाइलो किसिमको भनौँ न, अब एकैचोटि लेक्चर मात्र दिएर हिउँचितुवा यस्तो हो होइन, हिउँचितुवा यस्तो चाहिँ ठाउँमा बस्छ भन्नुभन्दा, ल नानी हो तिमीहरू चाहिँ हिउँचितुवाको वासस्थानमा छौ, अब यहाँ चाहिँ यसमा आधारित चाहिँ हामीले आर्ट पनि गर्छौँ, कसैले कविता पनि वाचन गरे होइन, कसैले कथा भने, स्टोरीमै भएको कथाहरू भने भन्दाखेरि त उनीहरूलाई त एउटा चाहिँ राम्रो एउटा फिल इज द क्लासरुम भने जस्तो किसिमको अनुभूति चाहिँ यो क्याम्पले चाहिँ गरायो.
1: विद्यालयहरूले चाहिँ तपाईँलाई कस्तो प्रतिक्रिया दिन्छन् यो कार्यक्रम गर्दै गर्दा?
0: यसलाई चाहिँ उहाँले अवसरको रूपमा एउटा सेलिब्रेसनको रूपमा चाहिँ लिनुभएको छ. अब यो चाहिँ तपाईँको 2012 मुस्ताङ जिल्लामा चाहिँ अभिन्न एउटा अङ्ग जस्तै भइसकेको छ, हरेक वर्ष गर्छौँ. तर अब अनफर्चुनेटली अब हामीसँग रिसोर्स धेरै नभए हुनाले धेरैभन्दा धेरै स्कुलहरूलाई विद्यार्थीहरूलाई समेट्न सकेका छैन. तर अहिलेलाई चाहिँ अब हिउँचितुवामा आधारित संरक्षण शिक्षा पढिरहेको 6, 7, 8 स्कुलको मात्रै विद्यार्थीहरू चाहिँ यसमा भाग लिइरहेछन्. तर अब पालिका स्थानीय सरकारको प्रतिनिधिहरू पनि भाग लिनुहुन्छ यसमा होइन, उहाँहरूले पनि एउटा चाहिँ वार्षिक कार्ययोजनामा चाहिँ बजेटमा चाहिँ उहाँहरूले यदि ठिक छ अलिकति तपाईँहरूले स्कुल अनुसार हामी पनि यति पैसा छुट्याइदिन्छु भनेर भन्नुभयो भने चाहिँ यसमा धेरैभन्दा धेरै विद्यार्थीहरू पनि आउँछन् र उनीहरूलाई चाहिँ अब जस्तो जाँदाखेरि चाहिँ हामीले अब अहिलेसम्म चाहिँ हामीले लास्ट इयरसम्म हामी चाहिँ ज्याकेट दिन्थ्यौँ विद्यार्थीहरूलाई, अब अहिले चाहिँ टी सर्टहरू सबै विद्यार्थीहरूले यसपालि साह्रै मेरो विचारमा 250 विद्यार्थीहरू चाहिँ सहभागी हुँदैछन्। दुईवटा क्याम्प अझै बाँकी छ, त्यहाँदेखि अब अरू पार्टनरहरू जोडियो, अरू रिसोर्सहरू जोडियो भने चाहिँ धेरैले चाहिँ विद्यार्थीहरूले चाहिँ रिसोर्सफुल भएर क्याम्प चाहिँ
1: पालिकाहरूले चाहिँ यसमा हातेमालो गर्यो भने प्राविधिक सहयोग गरेर क्याम्प यसरी सञ्चालन गर्ने, यसरी सिकाउने भन्ने कुराहरू गर्न चाहिँ तपाईँहरूको कार्यक्रमको तर्फबाट त्यो तयारी चाहिँ हुनुहुन्छ है?
0: हामी एकदम एक्साइटेड पनि छौँ र हामीले त अहिले यसलाई ट्रेकिङ एक्सपिडिसनको टिमसँग पनि होइन त्यो प्रोग्रामसँग पर्यटनसँग पनि जोड्न सकिन्छ कि भनेर मैले पनि त्यसको पर्यटन व्यवसायीहरूसँग पनि एक दुईजनासँग कुरा नि राखेँ। पर्यटकहरू चाहिँ खालि आफ्नो त्यो डेस्टिनेसनमा जाने आउने मात्र हुन्छ भने 1-2 घन्टा त्यहाँ बसेर आफ्नो देशको चाहिँ इन्भाइरोमेन्टको कुराहरू सेयर गर्ने, विद्यार्थीहरूले के गराएको छ त्यो बुझ्ने भयो भने चाहिँ त्यो पदयात्रीहरूको लागि पनि एउटा चाहिँ एकदम रोमाञ्चक अनुभव हुने जस्तो देखिन्छ। त्यहाँदेखि धेरैभन्दा धेरै स्टेक होल्डर चाहिँ आउनुपर्छ भन्छु म चाहिँ।
1: लामो समयदेखि यस्ता क्याम्पहरू गर्दै आउनु भएको छ, अहिलेसम्म स्थानीय बासिन्दाबाट अर्थात् तपाईँहरूको आफैले हेर्दाखेरि कतिको सफल भएको अथवा कतिको विद्यार्थीहरूलाई बुझाउन सकिएको जस्तो लाग्छ तपाईँले यी क्याम्पहरूबाट?
0: यो चाहिँ मेरो विचारमा चाहिँ कमसेकम होइन एउटा चाहिँ उनीहरूसँग यदि इन्टरभ्यूहरू लिँदाखेरि पनि बच्चाहरूले चाहिँ उनीहरूको चाहिँ एउटा स्माइल सुरुमा भन्दाखेरि नै त्यो बच्चाहरूको चाहिँ अनुहारमा जो जो क्याम्पमा चाहिँ पार्टिसिपेट भएको थियो उनीहरूसँग हामीले इन्टरभ्यू गर्दाखेरि पनि त्यो एउटा एक्साइटमेन्टको लेभल चाहिँ देखिन्छ उनीहरूमा होइन, एक्सप्रेस पनि गर्छन् र त्यो सिकेको कुरा चाहिँ तपाईँको चाहिँ क्लासरुममा मात्र सीमित छैन, फिल्डमा मात्र सीमित छैन, उनीहरूले चाहिँ कमसेकम परिवारलाई पनि ए म क्याम्पमा जानलाई है भने चाहिँ क्याम्पमा के भयो भने चाहिँ उसले चाहिँ त्यसलाई प्रसार गरेको अवस्था छ होइन। भनेपछि तपाईँको चाहिँ समग्र समुदायमै यो स्नो लेपर्ड क्याम्प चाहिँ हुने गरेको छ है मुस्ताङमा भन्ने चाहिँ त्यस मान्छेहरूले चाहिँ क्याम्प गर्छन्, टी सर्ट लाउँछन् बच्चाहरू होइन, एउटा चाहिँ युनिटीको पनि एउटा सन्देश गएको छ, युनिटीको सन्देशहरू गएको छ। त्यसले गर्दाखेरि यो चाहिँ तपाईँको रमाइलो किसिमको चाहिँ अनुभव हामीले हासिल गरेका छौँ, जसको विद्यार्थीहरूले बोल्न थालेका छन् अनि पढेको कुरा चाहिँ व्यवहारमा चाहिँ लागू भएको कुराहरू उनीहरूले चाहिँ प्र्याक्टिकल्ली गरेर देखाएछन्, त्यसले गर्दाखेरि उनीहरूमा भएको ज्ञान पनि अलि अभिवृद्धि भएको हो कि भन्ने मलाई चाहिँ।
1: उहाँ हुनुहुन्थ्यो समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारी। स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्पका विद्यार्थीले गर्ने क्रियाकलाप सहित त्यसबाट प्राप्त हुने उपलब्धिका बारेमा जानकारी गराउँदै विद्यार्थीहरू साथीहरूसँग रमाइलो गर्दै खुल्ला प्रकृतिमा पुगेर सिकेका कुराले वास्तवमै दिगो सिकाइमा फाइदा पुर्याउँछ। हिउँ चितुवाको संरक्षणका लागि भएका पहलबारे यति चर्चा गरेपछि तपाईँलाई हिउँ चितुवा के हो भन्ने बारेमा विस्तृतमा बुझ्न मन लाग्यो होला। त्यसो भए आउनुहोस् हिउँ चितुवा के हो भन्ने बारेमा जानकारी सुनौँ। हिउँ चितुवा वार्षिक पत्रिका 2082 उल्लेख हिउँ चितुवा बारेका तथ्यहरू सुनाउँदै हुनुहुन्छ साथी महेश गेवाली।
2: हिउँ चितुवा विश्वका 12 नेपाल, चीन, भारत, भुटान, मङ्गोलिया, रसिया, अफगानिस्तान, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तानमा मात्र पाइन्छ। विश्वभरमा 3,921 6,090 संख्यामा हिउँ चितुवा भएको अनुमान गरिएको छ, तापनि केहीले यसको संख्या यसभन्दा कम भएको बताएका छन्। विश्वभरिका चिडियाघरहरूमा 600 हिउँ चितुवाहरू रहेको जानकारीमा आएको छ। हिउँ चितुवाले धेरै ठूलो क्षेत्रलाई बासस्थानका रूपमा उपयोग गर्छन्, जसमध्ये पोथीको लागि 120 भन्दा बढी र भालेको लागि झन्डै 200 क्षेत्र हुन्छ। नेपालमा 397 हिउँ चितुवा भएको अनुमान गरिएको छ। हिउँ चितुवाहरूको प्रजनन समय जनवरीदेखि मार्चको मध्यसम्म हो। पोथी हिउँ चितुवाको गर्भधारण समय 93-110 हुन्छ। डमरुहरू आमा हिउँ चितुवासँग 18 22 महिनासम्म सँगै रहन्छन् र त्यसपछि उनीहरू छुट्टा छुट्टै बस्छन्। खोरमा हिउँ चितुवाहरू 22 बाँचेको अभिलेख छ, तर वनमा यिनीहरू 10-12 मात्रै बाँच्ने गरेको पाइन्छ। 2024 नेपालको सेफोकसुन्डो राष्ट्रिय निकुञ्जमा झन्डै 90 हिउँ चितुवा रहेको अनुमान गरिएको छ, जसको घनत्व प्रति 100 2.21 रहेको छ। हिउँ चितुवालाई आइयुसिएनको रातो सूचीमा संवेदनशील वन्यजन्तुको श्रेणीमा राखिएको छ भने साइटिसको अनुसूची 1 समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 हिउँ चितुवालाई प्राथमिकताका साथ संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यस ऐनको 5 संशोधनले हिउँ चितुवा लगायतका संरक्षणको प्राथमिकतामा परेको वन्यजन्तुको शिकार गर्न पूर्णत निषेध गरेको छ। कसैले यसलाई गैर कानुनी तरिकाले मारे, घाइते बनाए, यसको शरीरको कुनै पनि अङ्गलाई किनबेच गरे, रु 5 लाख रुपियाँदेखि 10 लाख रुपियाँसम्म जरिवाना वा 5 देखि 15 वर्षसम्मको जेल सजाय वा दुवै प्रकारको सजायको भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
3: तपाईँले सुन्नुभयो हिउँचितुवा बारेका केही तथ्यहरू। हिउँचितुवा कस्तो जीव हो, त्यसको अवस्था के छ, हिमाली क्षेत्रमा मानिसहरूसँगको द्वन्द घटाउन भएका प्रयास कतिको प्रभावकारी छन् लगायतका विषयमा प्राणीशास्त्री करण शाहसँगको कुराकानी सहित हिउँचितुवाका गोठाला उपनामले चिनिने संरक्षणविद एवं विश्व वन्यजन्तु कोष WWF नेपालका प्रमुख डाक्टर घनश्याम गुरुङ बारेको जानकारी र मुस्ताङको जनशान्ति माविमा अध्ययनरत विमला बुढा मगरले वक्तित्वकला प्रतियोगितामा भाग लिँदा हिउँचितुवा संरक्षणमा समुदाय भूमिका विषयमा उल्लेख गर्नुभएका कुरा पनि बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँ चितुवा संरक्षण शिक्षा र मुस्ताङमा विद्यार्थीहरूका लागि आयोजित स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्पका बारेमा विशेष चर्चा गर्दैछौँ। समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमले अन्नपूर्ण संरक्षण क्षेत्र र कञ्चनजङ्घा संरक्षण क्षेत्रका हिउँ चितुवा पाइने भेगमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ जहाँ विद्यार्थीहरू सहभागी हुन्छन्। मुस्ताङको लुप्रामा रहेको लुप्रा आधारभूत विद्यालयमा हिउँ चितुवा दिवस अक्टोबर 23 अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनशान्ति माध्यमिक विद्यालयको कक्षा 8 अध्ययनरत विमला बुढा मगर प्रथम हुनुभयो। प्रतियोगितामा उहाँले व्यक्त गर्नुभएका विचार 2082 सालको भदौमा प्रकाशित हिउँ चितुवा वार्षिक पत्रिकामा प्रकाशन भएको छ। पत्रिकाबाट साभार गरिएको विमला बुढामगरको विचार सुनौ साथी सम्झना महर्जनबाट।
3: हिउँ चितुवाहरूको विषयमा हामीले सानैदेखि गाउँघरमा सुन्दै आएको हो, तर यसको विषयमा धेरै कुराहरू भने म जनशान्ति माध्यमिक विद्यालयमा कक्षा 7 पढ्दा हिउँ चितुवामा आधारित संरक्षण शिक्षा पुस्तक पढेपछि थाहा पाएको हुँ। हाम्रो मुस्ताङ जस्तो हिमाली क्षेत्रहरूको प्राकृतिक खाद्य चक्रमा यो वन्य जन्तु माथिल्लो श्रेणीको शिकारी वन्य जन्तु हो। यसको मुख्य विशेषता भनेको पुच्छरको लम्बाई शरीरको जत्तिकै लामो हुन्छ। विश्वकै जैविक विविधता संरक्षणमा हिउँ चितुवाहरूको महत्त्वपूर्ण स्थान छ, किनकि यो नेपाल लगायत एसियाका 12 मात्र पाइन्छ। यसले नेपाललाई विश्व सामु चिनाउन सघाउँदछ। खुसीको कुरा, नेपाल र यसका नजिकैका छिमेकी मुलुकहरू चीन, भारत र भुटानमा पनि हिउँ चितुवा पाइन्छन्। हिमाली क्षेत्रको 3000 माथिको उबड खाबड जमिनमा बस्ने हिउँ चितुवाहरूको प्राकृतिक आहाराहरूमा नाउर, कस्तुरी, मृग, फ्याउ मुसोहरू पर्दछन्। त्यसबाहेक यसले कहिलेकाहीँ घरपालुवा, भेडा, च्याङ्रा, घोडा, चौरीहरूको पनि शिकार गर्छ। हिउँ चितुवाको अनुसन्धानका लागि नेपाली र विदेशी वन्यजन्तु विज्ञहरू लागि परेका छन्। मधु छेत्री, सोम आले, कमल थापा, करण बहादुर शाह नेपाली हिउँ चितुवा विज्ञहरू हुन् भने जर्ज स्यालर, रडनी ज्याक्सन, र्यान्ड्रो लोभारी, चारु दत्त मिश्र हिउँ चितुवाको विषयमा अध्ययन गर्ने विदेशी वैज्ञानिकहरू हुन् जसले नेपालमा हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्नुभयो। रमेश बिक, घिर्मी गुरुङ, पेमा लोवा मुस्ताङ जिल्लामा रहेर हिउँ चितुवाको खोज गर्न सघाउने स्थानीय नागरिक वैज्ञानिकहरू हुनुहुन्छ जसले विभिन्न अप्ठ्यारा भिरहरूमा क्यामेरा ट्र्यापहरू राखेर क्यामेरामा हिउँ चितुवाका तस्विरहरू कैद गर्नुभएको थियो। हिउँ चितुवालाई आगामी पुस्ताका लागि जोगाउन अति आवश्यक छ। त्यसको लागि हिउँ चितुवा वासस्थान वरपरका समुदायहरूको विशेष भूमिका हुने गर्दछ। समुदायहरूले हिउँ चितुवा र यसको वासस्थान बारे बुझ्नु, चौपाया चराउँदा सतर्क रहनु, चौपायाका गोठ सुरक्षित बनाउनु, हिउँ चितुवा र त्यसका आहारा प्रजातिहरू देखे विवरण सङ्कलन गर्नु र स्थानीय समुदायहरूलाई हिउँ चितुवामा आधारित उद्यमहरूमा संलग्न हुनु अति आवश्यक छ। उदाहरणका लागि हिउँ चितुवाको आकृति समावेश गरिएको हस्तकला निर्माण, हिउँ चितुवा विषयवस्तुमा आधारित पदयात्रा मार्गहरू विकास र हिउँ चितुवा वासस्थानमा केन्द्रित पर्यटन गतिविधिहरू सञ्चालन गर्न सकिन्छ। यस्ता पहलहरूले स्थानीय बासिन्दाहरूका लागि आमदानी सृजना गर्न सक्छन् र हिउँ चितुवा संरक्षण प्रवर्धन गर्न मद्दत गर्छन्। यी प्रयासहरूले एकै समयमा हिउँ चितुवा संरक्षण र स्थानीय अर्थतन्त्रको सुधारमा योगदान पुर्याउन सक्छन्। मुस्ताङ जिल्ला बौद्ध धर्मावलम्बीको क्षेत्र हो। यहाँका मानिसहरूसँग हिउँ चितुवाको सांस्कृतिक सम्बन्ध छ। यहाँका मानिसहरूले हिउँ चितुवा गाउँघरमा पसे अनिष्ट हुन्छ भनेर विश्वास गर्दछन् र हिउँ चितुवा स्थानीय देवताको पाल्तु जनावर भएकाले यसलाई नोक्सान गर्न हुन्न भनेर जनविश्वास राख्दछन्। हाम्रो स्थानीय पालिकाहरू, स्थानीय विद्यालयहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना टेका समूह नेपालको प्रयास स्वरूप हामी विद्यार्थीहरूले संरक्षण शिक्षाबाट स्थानीय वन्य जन्तुका बारेमा सिक्न पाएका छौँ। हिउँ चितुवाका बारेमा कक्षा कोठामा हरेक हप्ता पढ्न पाएका छौँ। अब हामी जस्तो विद्यार्थीहरूले आफूले कक्षामा पढेका पुस्तकका हिउँ चितुवा सम्बन्धी राम्रा कुराहरूलाई परिवार र समुदायसम्म पुर्याएर हिउँ चितुवाका बारेमा बढीभन्दा बढी बुझाउनु पर्दछ। कुनै बेला मोस्ताङ जिल्लामा हिउँ चितुवा मारे बहादुर घोषित गरे, मरेको हिउँ चितुवा सहित सिकारीलाई गाउँघर डुलाएर नगद जिन्सी दिएर सम्मान समेत गरिन्थ्यो। तर संरक्षण शिक्षाका कारण हिजो आज मानिसहरूले हिउँ चितुवालाई बुझ्न थालेका छन्। हिउँ चितुवा पनि आफ्नो वासस्थानमा बाँच्न पाउनु पर्दछ। यसलाई क्षति पुर्याए 5 लाखदेखि 10 लाख रुपियाँ जरिवाना वा 5 देखि 15 वर्षसम्म जेल सजाय हुन्छ। यसलाई बचाए समुदायमा रोजगारीको अवस्था सृजना हुन्छ भनेर कुरा गर्न थालेका छन्। समुदायका मानिसहरू स्नो लेपर्ड मोनिटरिङ क्याम्प, हिउँ चितुवा दिवस, हिउँ चितुवा सम्बन्धी जनचेतना कार्यक्रममा भाग लिन थालेका छन्। यसले हिउँ चितुवा संरक्षणमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्याउँदछ। हिउँ चितुवा संरक्षण कुनै एक व्यक्ति वा संस्थाले गरेर मात्रै सम्भव नहुने भएकाले यसको संरक्षण गर्न स्थानीय समुदायको भूमिका आवश्यक पर्दछ। छिमेकी घरबझोङ गाउँपालिकामा जस्तै यस 12 गाउँ मुक्ति क्षेत्र गाउँपालिकामा पनि यदि स्थानीय पाठ्यक्रमहरूमा हिउँ चितुवाको विषय समावेश गर्न सकियो भने हिउँ चितुवा संरक्षणप्रति समुदायका व्यक्तिहरूमा सकारात्मक सोच र सकारात्मक धारणा आउने कुरा निश्चित छ। त्यसो गरे समुदायका हरेक व्यक्तिहरूले हिउँ चितुवा बारे बुझिरहनेछन्।
2: साथी सम्झना महर्जनले प्रस्तुत गर्दै हुनुहुन्थ्यो 2082 सालको भदौमा प्रकाशित हिउँ चितुवा वार्षिक पत्रिकामा समेटिएको मुस्ताङको जनशान्ति माध्यमिक विद्यालयको कक्षा 8 अध्ययनरत बिमला बुढा मगरका विचार। कार्यक्रममा अब एकजना यस्ता व्यक्तिका बारेमा जानौ जो मुस्ताङको धी गाउँमा जन्मिएको सामान्य गोठालो हुँदै वन्यजन्तु संरक्षणको क्षेत्रमा विश्वकै अग्रणी संस्था WWF नेपालको प्रमुख बन्नुभएको छ। डाक्टर घनश्याम गुरुङ, जसको जीवन प्रेरणादायी छ, हिउँ चितुवा संरक्षण शिक्षा अन्तर्गत कक्षा 6 लागि तयार पारेको सन्दर्भ सामग्रीमा समेटिएको डाक्टर घनश्याम गुरुङ बारेको जानकारी सुनाउँदै हुनुहुन्छ साथी हृदय रिमाल।
4: उपल्लो मुस्ताङको धी गाउँमा विक्रम सम्बत 2022 साल असार 1 गते जन्मेको एउटा सानो गोठालो ठिटो पढे लेखेर हिउँ चितुवा बचाउने अभियानमा लागे। हिउँ चितुवाको गोठालो नामले चिनिने त्यही ठिटो डाक्टर घनश्याम गुरुङ आज विश्व वन्यजन्तु कोष WWF नेपालका प्रमुख हुनुहुन्छ। बाल्यकालमा मेरो शत्रु नै हिउँ चितुवा थियो, घनश्याम सम्झनुहुन्छ। उहाँको बाल्यकालको अधिकांश समय माथिल्लो मुस्ताङका खर्कहरूमा बित्थ्यो। उहाँ कहिले कोठाला हजुरबुबासँग, कहिले एक्लै आमाङ काग दामोदर कुण्ड र होमी खर्कको 3500 देखि 5200 मिटरसम्म भेडा र च्याङ्रा चराउन पुग्नुहुन्थ्यो। उहाँ करिब 5 वर्ष गोठाला बन्नुभयो। हिउँदमा एकपटक होमी खर्कमा एउटा माउ र दुईवटा अर्धवयस्क चितुवाहरूले एक खेपमा 10 वटा बाख्राको बच्चाहरू मारिदियो। सायद बच्चालाई शिकार गर्न सिकाएकी थिए आमाले, घनश्याम सम्झनुहुन्छ। वस्तु मरेको चोट सहन नसकी घनश्याम सुक्क सुक्क रुँदै गोठमा फर्कनुभयो। हजुरबुबाले सम्झदै भन्नुभयो, देउता रिसाएर होला, नरौ। त्यति बेला माथिल्लो मुस्ताङमा हिउँ चितुवा र अरू सिकारी वन्यजन्तुले पशुपालकहरूका थुप्रै वस्तुहरू मार्थे र अहिले पनि मार्छन्। सिकारी वन्यजन्तुलाई घनश्याम, उहाँको परिवार र गाउँलेहरूले शत्रु नै ठान्थे। पाए मार्न हुन्थ्यो भन्ठान्थे, घनश्याम सम्झनुहुन्छ। अझ कसैले मार्न सके त हिउँ चितुवालाई गाउँ डुलाएरै उपहारै पाउँथे। गोठाला जीवन कष्टप्रद भए पनि सम्झदा आनन्द लाग्ने, घनश्याम बताउनुहुन्छ। तपाईँ प्रकृतिमा स्वतन्त्र हुनुहुन्छ, उहाँ भन्नुहुन्छ, र प्रकृतिको आकर्षक जीवहरूसँग जम्का भेट हुन्छ। गोठाला लाग्दा घनश्यामले हिउँ चितुवा थुप्रै पटक देख्नुभयो। लखेट्नु पनि भयो, पुच्छर समातेर तान्नु पनि भयो, घनश्याम भन्नुहुन्छ। हिउँ चितुवाको 2 वटा डम्बरूलाई काखी च्यापेर डुलाएको पनि छु। त्यसबाहेक उहाँले नाउर, हिमालो भालु र बाँसोलाई पनि धपाउनु भयो। गोठाला जीवन सजिलो भने हुन्न। घाम, झरी, हुरी बतास, हिमपात कहिलेकाहीँ सोचेभन्दा धेरै कठोर बनिदिन्छ। चौरी खोज्न जाँदा पहिरोले म र बुबालाई बगाएर पुरिसकेको थियो, घनश्याम सम्झनुहुन्छ। धन्न जोगियो, हिउँदमा कमजोर च्याङ्रा खान नपाएर मर्दा शास्ति थियो, घनश्याम सम्झनुहुन्छ। धन्न जोगियो, किनकि तिनै त थिए घनश्यामको परिवारको जीविकोपार्जनको आधार, घरपालुवा वस्तु हिउँ चितुवा र अन्य शिकारी वन्यजन्तुका लागि सजिला आहार बन्थे। घनश्याम 12 वर्षको हुँदा कहिले बुबा कहिले हजुरबुबासँग सयौं च्याङ्ग्राको बथान डोर्याउँदै म्याग्दीको तातो पानीसम्म पुग्नुहुन्थ्यो। महिना दिन लाग्थ्यो, घनश्याम सम्झनुहुन्छ, हिमाली जडीबुटी खाएर हुर्केका कति च्याङ्ग्रा त तल्लो भेगमा तितेपाती खाएर छेर्दै मर्थे। खासमा त्यो व्यापारिक यात्रा हुन्थ्यो। तिब्बतबाट उनीहरू नुन ल्याउँथे, च्याङ्ग्राको ढाडमा दुवैतिर ससाना नुनका थैलोहरू बाँध्थे। अहिले कहिलेकाहीँ जिम्बु पनि लगिन्थ्यो, नुन र जिम्बु तातो पानीमा चामलसँग साटिन्थ्यो। घनश्यामले धिगाउँ नजिकको ताङताङ फु गुफामा लामा लिपि पढ्नुभयो। प्राथमिक कक्षा पढ्न उहाँ लोमानथाङ जानुभयो। सानो गाउँबाट राजाको गाउँमा पढ्न जाँदा केही नजान्ने पाखे भन्थे, उहाँ सम्झनुहुन्छ। जोमसोममा पढेर उहाँले एसएलसी पोखराबाट दिनुभयो। न्युजिल्यान्डको लिङ्कन युनिभर्सिटीमा स्नातकोत्तर सकेर जब घनश्यामले राष्ट्रिय प्रकृति संरक्षण कोषको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा काम गर्न थाल्नुभयो, उहाँले सानैदेखि शत्रु ठानेको हिउँ चितुवालाई भिन्न दृष्टिकोणले बुझ्न थाल्नुभयो। वन्यजन्तु नभए न त पर्यावरण जीवित रहन्छ, न त स्थानीय जीविकोपार्जन नै सुदृढ हुन्छ भन्ने घनश्यामले बुझ्नुभयो। हिमाली खाद्य चक्रमा हिउँ चितुवाको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेछ भन्ने बुझेपछि उहाँ हिउँ चितुवालाई मित्रभावले हेर्न थाल्नुभयो। विक्रमसम्म 2054 सालमा घनश्यामले WWF नेपालमा काम सुरु गर्नुभयो। त्यति बेला कञ्चनजङ्घा संरक्षण क्षेत्रमा हिउँ चितुवाको खासै अध्ययन भएको थिएन। झन्डै 14 वर्षपछि कञ्चनजङ्घा संरक्षण क्षेत्रमा 23 वटा हिउँ चितुवाहरू रहेको अध्ययनले देखायो। तीमध्ये 4 वटामा स्याटेलाइट ट्रान्समिटर कलर जडान गरिएको छ। गोठालाहरूलाई हिउँ चितुवाले क्षति गरेको वस्तु भएको क्षतिपूर्ति दिन बिमा कार्यक्रमको पनि पहल कञ्चनजङ्घामा उहाँले गर्नुभयो। WWFले काम थालेदेखि त्यो क्षेत्रमा प्रतिशोधको भावनाले हिउँ चितुवा मारिएको अहिलेसम्म एउटा पनि घटना नभएकोमा घनश्याम सन्तुष्ट हुनुहुन्छ।
2: WWF नेपालका प्रमुख डाक्टर घनश्याम गुरुङ बारेको जानकारी सुनाउँदै हुनुहुन्थ्यो साथी हृदय रिमाल। यो जानकारी हामीले हिउँ चितुवा संरक्षण शिक्षा अन्तर्गत कक्षा 6 का लागि तयार पारेको सन्दर्भ सामग्रीबाट लिएका हौँ। हामीले स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्प, यस क्याम्पको महत्त्व, हिउँ चितुवाबारेका तथ्य लगायतबारे थाहा पाइसकेका छौँ। अब हिउँ चितुवाका बारेमा अलि विस्तृतमा जान्न प्राणीशास्त्री करण शाहसँगको कुराकानी सुनौँ। उहाँले लामो समय हिउँ चितुवा बारेमा अध्ययन गर्नुभएको छ।
5: हिउँ चितुवा उच्च हिमाली भेगमा पाउने मांसाहारी जन्तु हो। यो चाहिँ ठुलो बिरालो वर्गमा पर्ने हो। यो साधारणतया 3000 मिटरभन्दा माथिको उचाइमा पाइन्छ र अहिलेसम्म नेपालमा झन्डै भनौँ न 6000 मिटरसम्मको उसमा कहिलेकाहीँ जाने गरेको। यसले चाहिँ एउटा ठाउँबाट अर्को ठाउँ जाने बेलामा ठुल्ठुलो त्यो हिमशृङ्खलाको त्यो पासहरू लेकहरू त्यो भन्ज्याङहरू क्रस गरेको त्यस्तो रेकर्डहरू पनि भेटिहाल्छ होइन। अब यो कस्तो छ भन्दाखेरि नाउर र झारल भन्ने चाहिँ जुन घाँस खाने वन्यजन्तु हुन् तिनीहरू भएको ठाउँमा चाहिँ अक्सर गरेर चाहिँ हिउँ चितुवा पाइन्छ। यो भिरालो ठाउँ अनि खुला ठाउँ होइन घना जङ्गलमा बस्न मन पराउँदैन। अब साधारणतया त कस्तो हुन्छ भन्दाखेरि हिउँ चितुवा पाइने धेरै जस्तो ठाउँमा त रुखहरू नै हुँदैन क्या। यो के भन्दाखेरि हाम्रो त्यो ट्री लाइन भन्छौँ नि रुखहरू पाइने उचाइभन्दा पनि माथिल्लो भागमा जाने पाइने हो होइन। अनि भिरमा पनि जान सक्ने त्यहाँको वातावरण र हिउँ चितुवाको शरीरको रङ उस्तै भएको हुनाले यो भेटिनु देखिनु धेरै मतलब गाह्रो हुन्छ कि। अब त्यो कहिलेकाहीँ अब मान्छे एकदम भाग्यशाली छ भने देख्ने हो, नत्र त एकदम त्यो बढी हिउँ चितुवा पाइने ठाउँमा पनि मान्छेहरू चाहिँ गएको खण्डमा पनि यो चाहिँ आँखाले देखिनु एकदम गाह्रो पर्छ।
2: यसलाई चिन्नको लागि चाहिँ शारीरिक बनावट अथवा हाउभाव कस्तो हुन्छ नयाँ मान्छेले यसलाई चिन्नको लागि चाहिँ?
5: अब यो चितुवाभन्दा अलि सानो होइन। अब यो चाहिँ माथिल्लो भेगमा गइसकेपछि 3000 मिटरभन्दा माथिको उसमा गइसकेपछि कतिपय ठाउँमा धेरै कम ठाउँमा मात्र ऊ हो यो हिउँ चितुवा र हाम्रो चितुवा चाहिँ सँगै बस्ने होइन। नत्र चाहिँ अब जस्तो भनौँ न अब 4500 त्यस्तो जस्तो उसमा गइसकेपछि हिउँ चितुवा मात्रै माथितिर पाइने हो होइन। धेरै जाडो हुने ठाउँमा बस्ने भएको हुनाले यसको शरीरमा एकदम लामो र घना जाने भुत्लाहरू हुन्छ अनि चितुवाको भन्दा पनि ठुलो त्यस्तो चाहिँ थोप्ला होइन एकदम बुट्टा के त्यो ठुलै त्यो रोजेटी भन्छ कि त्यसलाई गुलाबको फुल जस्तो गोलो गोलो तर एकदम त्यो गाढा रङको अलिकति गाढा जुन चाहिँ शरीरको रङ हो त्योभन्दा अलिकति छुट्टिने किसिमको त्यस्तो किसिमको बुट्टाहरू हुन्छ। जिउमा जाने कस्तो हुन्छ भन्दाखेरि जुन वातावरण हो त्यहाँको त्यसँगै मिसिने भएको हुनाले शरीरको रङमा पनि त्यति एकदम गाढा किसिमको हुँदैन। अनि यसको अर्को विशेषता भनेको पुच्छर चाहिँ एकदम लामो हुन्छ है, टाउकोदेखि लिएर यसको पुच्छरको फेदसम्म जति लामो हुन्छ अथवा भनौँ न यसको शरीर जति लामो हुन्छ पुच्छरको लम्बाइ पनि करिब करिब त्यति नै लामो हुन्छ होइन। तर के छ भन्दाखेरि पुच्छर पनि फेरि एकदम मोटो रौँ भएको गोलो अनि हिँड्दाखेरि चाहिँ जमिनमा एकदम घसारिएर जाने के भनेको मतलब कस्तो भन्दाखेरि यदि हिउँ परेको ठाउँ छ भने त्यो ठाउँमा चाहिँ हिँचितमा हिँड्यो भने त्यो पुच्छर जाने त्यो घसिएर हिँडेको त्यो चिनो पनि देखिन्छ क्या, अनि त्यस्तो मोटो हुन्छ होइन। अब यो पुच्छर जाने यस्तो मोटो हुन्छ कि धेरै चिसो भएको बेलामा पुच्छर जाने शरीरमा बेरेर ब्ल्याङ्केटको जस्तो न्यानो पार्ने काम पनि हुन्छ भन्ने किसिमको भनाइ छ क्या मानिसहरूको। हिउँ चितुवा र मानिसको द्वन्द्वको कुरा गर्दाखेरि यो चाहिँ धेरै अगाडिदेखिको कुरा हो होइन, यो मतलब सधैँ चलिरहने कुरा हो। हल्का दिनमा आएर चाहिँ केही कम भएको छ यो विभिन्न कारणहरूले गर्दाखेरि सरकारको त्यसमा सरकारले चाहिँ विभिन्न किसिमको सोल्युसनको कुराहरू होइन विभिन्न किसिमको स्थानीयलाई चाहिँ जानकारी अनि स्थानीय मानिसहरूले चाहिँ उनीहरूको जुन गाईवस्तु याग चौरीहरू घोडाहरू त्यो खाएर भेडा बाख्रीहरू खाएर जुन नोक्सान हुन्थ्यो त्यो नोक्सानको कम्पेन्सेसन पुरा कम्पेन्सेसन चाहिँ नभनौँ क्षतिपूर्ति भनौँ न टोटल नभए पनि कुनै कुनै ठाउँमा बिमा यो जम्मै गर्दाखेरि अहिले चाहिँ कम भएको छ। नत्र त अगाडि जाने धेरै मतलब ठुलो बढी द्वन्द्व हुन्थ्यो अनि अब यो द्वन्द्वको कारणले नै हिंसितुवा मारिन्थे। तर त्यो बाहेक अरू पनि मानिसहरूले जाने त्यो आय आर्जनको लागि हिंसितुवाको छाला बिक्री हुने आजभन्दा तपाईँ 30 वर्ष अगाडिको कुरा गर्नुहुन्छ भने त्यसको छाला मात्र बिक्री हुने हो होइन। अब पछिका वर्षहरूमा छालाभन्दा पनि हड्डीहरू बढी बिक्री हुने अब हड्डी जाने हिंसितुवाको हड्डी भन्नुभन्दा पनि यो चाहिँ जुन परम्परागत औषधि बनाउने हो यो बाघको हड्डी गरेर हड्डी चाहिँ प्रयोग गरेर बाघको हड्डीमा मिसाएर बाघकै हड्डी हुने र त्यो किसिमले चाहिँ बेचबिखन हुने हो। अनि अब यो दुई तिनवटा कारणहरू छन् यो जुन चाहिँ द्वन्द्वको कुरा छ होइन। एउटा त के छ भन्दाखेरि मानिस स्थानीय मानिसहरूको गाईवस्तुहरू अब उच्च हिमाली भेगमा दुइटै हुन्छन् गाई हाम्रो जुन साधारण गाईहरू हुन्छन् त्यो किसिमको पनि हुन्छन् गाई भयो बाख्री भयो भेडा भयो अनि अलि माथि त्योभन्दा पनि माथिल्लो लेभलमा गइसकेपछि कुनै ठाउँमा बढी चाहिँ उच्च हिमाली भेगमा गइसकेपछि गाईहरू यिनीहरूको सट्टा टोटल्ली पूर्णतया उसले हाम्रो चौरीहरूले चौरी भनेको एउटा कमन टर्म हो क्या यो अब मानिसहरूले विभिन्न किसिमले भन्छन् त्यो भन्ने बित्तिकै त्यो भित्र जाने याग झोपा यो जम्मै आउँछ जति पनि आउँछ जस्तो हामी गाईवस्तु भन्छौँ नि कमन टर्म त्यस्तै त्यो माथिल्लो भेगमा चौरी भनेको कमन टर्म छ। त्यसमा चाहिँ अब भाले याग पोती याग अब त्यो भारी बोक्ने चाहिँ त्यो नाग झोपा विभिन्न किसिमका हुन्छन् कि बढी घोडाहरू युज हुने खच्चर त कमै युज हुन्छ उच्च हिमाली भेगमा त्यसपछि भेडा बाख्रीहरू यिनीहरूलाई चाहिँ हिउँचितुवाले मारिदिने सानो छन् भने डाइरेक्ट आक्रमण गरेर मार्ने ठुला छन् एकदम याग चौरीहरू एकदम ठुला जिउ भएका छन् भने तिनीहरूलाई चाहिँ तर्साएर भिरबाट लडाएर त्यसरी मार्ने अनि ऊ गर्ने हुन्छ भने त्यो क्षतिपूर्ति धेरै बढी मतलब क्षति धेरै हुने भएको हुनाले अब यसलाई मारिदियो भने त्यहाँको चाहिँ जुन एउटा सोल्युसन हो त्यो बेला पुरानो हो अब मारिदिएपछि त मार्ने भयो नि त समाधानको रूपमा चाहिँ मान्ने हुन अगाडि धेरै अगाडि त्यो बिस्तारै बिस्तारै त्यो कुरा कतिपय जिल्लाहरूमा अहिले राहत भन्छौँ हामी क्षतिपूर्ति भन्दा पनि अब क्षतिपूर्ति भनेपछि के भएको भन्दाखेरि कसैको चाहिँ 50,000 यागलाई मारेको छ भने 50,000 नै चाहिँ सरकारले उपलब्ध गराउँछ भने त्यो चाहिँ क्षतिपूर्तिको कुरा भयो होइन। अब अहिले के छ भन्दाखेरि राहत भनिन्छ क्या राहत भनेको के भन्दाखेरि जस्तो भनौँ न अब 50,000 याग मारेको छ भने ल ठिक छ त्यहाँ अब कति पैसा जम्मा भएको छ के छ त्यहाँ कुन सिस्टम छ ल ठिक छ उसले चाहिँ पुरै याग त उसको भयो उसले चाहिँ लुज गर्यो उसको नोक्सानी भयो तैपनि राहतको रूपमा उसलाई 20-25,000 रुपियाँ 30,000 रुपियाँ दियो भने त्यो किसिमको सिस्टम पनि छ। अर्को एक दुई ठाउँमा चाहिँ बिमा पनि गरेको छ बिमाबाट पनि पैसा पाउने त्यस्तो किसिमको त्यो भएको हुनाले द्वन्द्व चाहिँ अलिकति कम हुँदैछ। फेरि अर्को कुरा के छ भन्दाखेरि जुन चाहिँ हाम्रो यो गाईवस्तु पाल्ने जुन पुरानो सिस्टम थियो त्यो सिस्टममा कस्तो भन्दाखेरि लेकमा त्यत्तिकै छोडिदिने मान्छेसँगै नजाने दिउँसो कतिपय त कस्तो भन्दाखेरि 2-3 महिनासम्म याग चौरीहरू घोडाहरू त्यो चाहिँ ठुल्ठुला प्याटर्नहरू बढी चाहिँ भएको एलिभेसन भएको उच्च हिमाली भेगमा ठुल्ठुला प्याटर्नहरूमा त्यत्तिकै छोडिदिने, 3 महिना 4 महिना 5 महिनासम्म छोडिदिने, उनीहरू त्यहीँ खान्छन् त्यही हुन्छन्। त्यसपछि चाहेको बेलामा जुन बेला चाहिँ हिउँदको बेलामा बढी हिउँ पर्छ भने त्यो बेला चाहिँ त्यहाँबाट लिएर गाउँमा राख्ने त्यस्तो किसिमको चलन। त्यसरी त मानिस नै सँग नबस्ने त्यो 3-4-5 महिनासम्म त्यहाँ त्यत्तिकै छोड्दाखेरि त्यो बेला चाहिँ बढी आक्रमण हुने, बढी मार्ने। अब यो एउटा कुरा चाहिँ जरुरी कुरा के छ भन्दाखेरि सबैले बुझ्नुपर्ने कुरा नि, मुख मानिसहरूको मुखैमा अहिले पनि तपाईँले कतिपयलाई सोध्नुभयो, कतिपयको सोचाइ के होला भन्दाखेरि हिउँ चितुवाले किन मार्छ त घरपालुवा गाई बस्तुहरूलाई याग छोरीहरूलाई भन्ने बित्तिकै, अब पुरानो अब यो जङ्गलमा भएको जीव जन्तुहरू उसले खाने आराहरू चाहिँ जम्मै मारिसक्यो मानिसहरूले शिकार गरेर कि अवैध शिकार गरेर कि अथवा कुनै तरिकाले, त्यही भएर जङ्गलमा चाहिँ खानेकुराको कमी भयो अनि त्यो भएको हुनाले घरको उसमा चाहिँ आश्रित भयो, घरकोलाई मार्छ यो चौधरी हुने कुरा, जुन कुरा चाहिँ 100% चाहिँ के हो गलत हो कि, जङ्गलको चाहिँ नभएर जङ्गलको कम भएर जङ्गलको सिद्धिएर होइन। यो के हो भन्दाखेरि घरपालुवा चाहिँ नै मार्नु सजिलो हुन्छ, उनीहरूको रेन्जमा जस्तो भनौँ न एउटा सर्टेन एरियामा तिनीहरू त किन भन्दाखेरि अब त्यो गोठहरू हुन्छन्, गोठको नजिकै त हिउँ चितुवा बस्दैन त कहिलेकाहीँ मात्र आउने हो, तर अब कुनै ठाउँमा होला जहाँ चाहिँ हिउँ चितुवा सधैँ बस्ने सधैँ पाइने ठाउँ होला, अब त्यस्तो ठाउँमा पनि घरपालुवा गाईबस्तुहरू जान्छन्। अनि जङ्गलको मृगहरूभन्दा नाउर भन्नुहुन्छ कि अथवा झाल भन्नुहुन्छ कि यिनीहरू के हुन्छ लखेटेर उनीहरूभन्दा पनि बढी चाहिँ यिनीहरू चाहिँ रगुन्नु सक्छन् हिउँ चितुवाहरू, त्यो भएर लखेटेरै मार्ने हुन्। तर त्यसले गर्दाखेरि उनीहरूले चाहिँ अलिकति दबिसकेपछि त्यसपछि एकदम भिरालो ठाउँमा गएर उनीहरूले चाहिँ आफूलाई सुरक्षित पार्ने हुन् कि, अनि अब त्यस्तो एकदम धेरै चाहिँ ऊ भयो भिरालो ठाउँ त्यस्तो छ भने त्यस्तो ठाउँमा चाहिँ हिउँ चितुवा जान सक्दैन। अब तर त्यो कुरा त घरपालुवाले गर्न सक्दैन नि त, घरपालुवा त मार्नु पनि सजिलो भयो, अनि सजिलो भएको हुनाले दोस्रो कुरा उनीहरूलाई स्वाद फेर्नु पनि परेको हुन्छ होइन, एक किसिमको आकर्षण हुन्छ कि, अब जङ्गलको सधैँ खाने ल घरतिरकोलाई पनि ऊ गरौँ भन्ने किसिम त्यो किसिमको पनि त्यो हुन्छ होला। यी विभिन्न कारणले गर्दाखेरि कतिपय ठाउँमा त धेरै नोक्सानी, मतलब जुन जस्तो भनौँ न एउटै परिवारको उसले चाहिँ धान्नै नसक्ने त्यस्तो किसिमको चाहिँ अगाडि हुन्थ्यो, अहिले त बिस्तारै बिस्तारै सजिलो पनि आइरहेको छ।
2: यसको संरक्षणको चाहिँ अहिले निकै चर्चा सुनिन्छ सरकारबाट पनि अथवा सङ्घ संस्था विभिन्न क्षेत्रबाट दात्री निकायहरूबाट चर्चा भइरहन्छ हिमाली क्षेत्रमा, किन यति धेरै महत्त्वपूर्ण छ कि यो जीव अस्तित्व हराउन लाग्यो जोगाउनु पर्छ भनेर नै यस्तो भइरहेको छ?
5: अब एउटा त जति चाहिँ बाहिर हो हल्ला हुन्छ त्यो किसिमको एकदम सङ्कटमै परेको त होइन हेर्नुहोस् होइन, कतिपय कुराहरूमा त ठिकै हुन्छ नि ल खत्तमै हुन लाग्यो जम्मै सकापी भयो यताउति भन्ने कुराहरू होइन, मैले अघि पनि भने अगाडिको भन्दा यो 20-25 वर्ष अगाडिभन्दा बिस्तारै जुन चाहिँ हाम्रो अवस्था हो त्यो चाहिँ राम्रो हुँदै आएको छ क्या, अनि हिउँ चितुवाको सङ्ख्या पनि बढेको छ तपाईँले के भन्नुभयो अलि अध्ययन अनुसन्धान, अब हाम्रो पालामा हामीले चाहिँ 2040-42 सालतिर जुन किसिमले हामीले अध्ययन गऱ्यौँ त्यत्रो लामो अध्ययन गऱ्यौँ त्योभन्दा अहिले चाहिँ अझ राम्रो त्योभन्दा पनि राम्रो किसिमको अध्ययन होइन, अनि यो जम्मै कुराहरू छन्। त्यसपछि चाहिँ अब जुन अघि मैले भने यो गाईबस्तुहरू याग चौरीहरू त्यत्तिकै छोडिदिने, बाख्रीहरू भेडाहरू तिनीहरू पनि खुला छोड्ने, पर्खाल यो जस्तो बनाएर चारैतिर पर्खालले घेरेर बिचमा चाहिँ तिनीहरूलाई चाहिँ राखिदिने, राति चाहिँ त्यो पर्खाल नागेर हिँचिरुवाभित्र पस्ने मार्ने, यस्ता कुराहरू अहिले चाहिँ कस्तो छ भन्दाखेरि एकदम प्रोटेक्सन एकदम त्यो गोठहरू पनि त्यो त्यस्तो खुलै पर्खाल जस्तै चारैतिर घेरेको गोठ भए पनि माथितिर त्यो तारको जाली लगाएर यो गरेर पुरा एकदम त्यसलाई प्रोटेक्टिभ आवरण दिएर तिनीहरूलाई चाहिँ राति सुरक्षा गर्ने त्यस्तो किसिमको ऊ छ क्या, धेरै ठाउँमा चाहिँ त्यो विकसित गरिएको छ क्या सरकारको तर्फबाट बाहिरको फन्डिङबाट, त्यो भएर गाउँलेहरूलाई पनि अब एक किसिमको हुनु पऱ्यो नि त किन जोगाउने भन्ने कुरा नि, कुनै चिज पनि मानिसले किन जोगाउँछ त, त्यो जोगाएपछि त्यसबाट आफूलाई के फाइदा हुन्छ भन्ने कुरा बुझेको जोगाउने हो नि त, त्यतिकै त कसैले गर्दैन त, हानि नोक्सानी मात्र हुन्छ त्यसको चाहिँ के उपयोगिता भन्ने कुरा त बुझाउन सक्नु पऱ्यो नि त, त्यो भएको हुनाले अब यो किन जोगाउनु पऱ्यो त हिउँ चितुवा भन्ने कुराहरू चाहिँ धेरै ठाउँमा धेरै मानिसहरूले चाहिँ बुझिसकेका छन् कि, अब कतिपय ठाउँहरू हेर्नुहोस् त राति चाहिँ अब मै कतिपय प्रोजेक्टमा इन्भल्भ भएर हामीले चाहिँ फक्स लाइट भन्ने हुन्छ त्यो बाहिर विदेश अस्ट्रेलियामा अरू ठाउँमा अमेरिकामा युज गरेको त्यो लाइट राति चाहिँ त्यो गोठको माथि चाहिँ त्यो लाइट राखिदियो भने त्यो लाइट राति बिहानसम्म अँध्यारोमा आफै जाने हुने बल्ने घुम्ने त्यस्तो किसिमको, त्यसबाट पनि त्यो मान्छे छन् भनेर तसेर हिंसित बन्द भने यस्ता नयाँ नयाँ उपायहरू चाहिँ अहिले विकसित भएको छन् कि, त्यो भएको हुनाले जुन द्वन्द्वको पनि घटेको छ अनि सरकारले पनि त अब यसरी नै त गर्ने हो नि, सबै लागेका छन् उच्च हिमालय भेगमुखमा भएको चाहिँ जुन जति पनि संरक्षित क्षेत्रहरू छन् त्यो ठाउँमा सरकारले विभिन्न किसिमको लोकल स्थानीयहरूलाई चाहिँ एकदम त्यहाँको विकासको अनुभूति दिने किसिमका विभिन्न परियोजना सञ्चालन गरेर ऊ गरेर हुने भनेपछि बिस्तारै हुने हो क्या, म चाहिँ यो कुरा चाहिँ केही पनि भएन खत्तमै हुन लाग्यो भने त्यस्तो त्यो पक्षमा चाहिँ
2: स्थानीय बासिन्दाहरू जो प्रभावित क्षेत्रमा छन् उनीहरूले चाहिँ कसरी बुझ्न थालेका छन् यसको क्षति रोक्दै यसलाई चाहिँ मार्नुहुन्न भन्ने कुरा बुझ्न थालेका छन्?
5: पक्कै पनि बुझ्न थालेका छन् क्या, यो चाहिँ शिक्षाको कुरा हो होइन, अब बुझ्नु भन्ने कुरा बुझ्नु र बुझाउने भन्ने कुरा चाहिँ कस्तो हुन्छ भन्दाखेरि कतिपय कुराहरूमा बुझेर पनि बुझ पचाएको हुन्छ कि, अब मानिसहरूको चाहिँ दुई किसिमको भूमिका होला होइन, अब अगाडि चाहिँ ल यसो यसो यसो भनेर जाने एकदम राम्रो पोजिटिभ कुरा गर्ने, पछि गएर त्यही मानिसहरू चाहिँ मौका पाएको खण्डमा चाहिँ हिंसुतमा मार्ने त्यसको छाला बेच्ने यो गर्ने त्यस्तो काम पनि गरिरहेका छन् होला। तर अर्को थरी के हुन्छ भन्दाखेरि अब अगाडि चाहिँ पटक्कै बुझेको थिएन, अहिले जाने बुझ्यो ल ठिक छ यो अब स्लोली एकैचोटि चाहिँ छाला र हड्डी बेचेर जति पैसा आउँछ त्यति पैसा नआए पनि बिस्तारै यसले त चाहिँ चौथर्पी मतलब राम्रो काम हुँदो रहेछ यसलाई जोगाएको खण्डमा भन्ने किसिमको नि।
2: उहाँ हुनुहुन्थ्यो प्राणी शास्त्री करण शाह। अब भने हामी आजको कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अब हामी अक्टोबर महिनाको अन्तिम बुधबार फेरि हिउँचितुवाका बारेमा चर्चा गर्नेछौँ। आउँदो हप्ताको बुधबार बिहान 8 बजे भने पानी र पर्वतको अर्को विषयमा छलफल गर्नेछौँ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556-94-333, 4-93-555।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888-98-12-35-88-8।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कारवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
6: हजुर।
7: ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको

0: युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
1: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार विज्ञापन हो।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्नि?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
12: हो र? होइन होला त्यस्तो त।
13: सोइता, तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
12: के भएन?

0: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ।
2: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
11: व्यक्ति वा संस्थालाई
13: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, म मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने रहेछ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अरूकालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौँ।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
18: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
18: 3 दिन भयो।
1: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
17: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
15: नेपाल सरकार विज्ञान।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसा

0: गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको
7: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
11: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
10: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
11: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
10: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
11: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ, र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
12: अब बन्ने घर बस्न योग्य घर।
10: युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
13: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
12: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
13: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठेघर खसे जस्तो हुने, पाठेघर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ, चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।

0: भैया नि बाबे कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरौँ पो भएको छु त म त
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किस जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि
0: अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98 6

0: खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
0: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
3: हजुर।
4: ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
8: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
8: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने गर्ने दिदी।
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हेलो
14: हेलो बहिनी, सन्चै छौ?
13: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
14: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
13: अनि हुलाकमा पो जानु?
14: हो नि, हुलाकमा जाऊ न।
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
14: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
13: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
14: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
13: ए, सहरमा मात्र होला नि?
14: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
13: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौँ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
6: ए, के भयो? केको हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
16: दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के के भनेर छ के हो के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
14: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख
7: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
14: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
19: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
20: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
21: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
14: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
23: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
3: नेपाल सरकार विज्ञापन बोर्ड
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
24: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
25: माया र सद्भावले मात्र बालबालिकालाई
24: नेपाल सरकार विज्ञापन बोर्ड
26: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
27: लो किन नि के भयो सन्चो भएन
26: होइन यतिकै जानै मन लागेन
27: यतिकै पनि हुन्छ
26: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
27: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
28: नमस्ते कति कामले पाल्नु भयो
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
28: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
26: हस् म्याडम
29: नेपाल सरकार विज्ञापन बोर्ड
21: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
30: दिदी म पनि 12 वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताएँ रोग लाग्यो निकालिएँ अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु
0: अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
0: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
20: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
12: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
0: नेपाल सरकार, विज्ञापन।

0: मरुभूमिको सर्को घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मरे भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छ, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन,

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नुभएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
15: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990
16: 90।

0: डाक्टर गोमा रिमाल MBBS MD
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।

0: सेवाहरू हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
1: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
2: कति दुखेको, रात दिन दुखेको दुखै छ।
3: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
2: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
3: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
2: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु?
3: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
2: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
3: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
1: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703984099।

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
4: हजुर।
5: ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस?
12: मैले सुनिसकेँ, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ।
14: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
17: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
16: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
17: खै के गर्ने गर्ने दिदी।
18: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
19: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
5: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
21: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि? के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
29: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौँ
4: नेपाल सरकार विज्ञापन

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर, रोल्पा।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर
11: लिएर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
11: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: को सात दिन सात छुट्टै सुगन्धले हर एक दिन को एउटा शुभ शुरुआत हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपैयाँमा।
1: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
2: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
3: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
4: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
3: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
4: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
5: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
5: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
1: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
3: वाह, नास्ता होस् त यस्तो
4: कस्तो,
3: ओली नास्ता पसल जस्तो।
6: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
7: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
6: ओहो, केही काम थियो कि काकु?
7: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
6: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
8: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
1: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
9: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
3: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
9: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
3: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरो पो भएको छु त म त।
9: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ बाबु?
3: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
9: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
3: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
10: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पुँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटहरीमा शिव तथा रोजगार मेला सुरु, रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाई दुबईको विमानभित्र 2 पाइलट बीच कुटाकुट, 2 मिनटमा झन्डै 18,000 फिट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो 72 घण्टादेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेसन र 33 केभी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युत विहीन छ। बेनी जोमसम कोर्ला सडक खण्डका 46 ठाउँमा क्षति पुग्दा सडक पूर्ण रूपमा अवरुद्ध छ। सडक अवरुद्ध हुँदा आवत जावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यान आकर्षण गराउँदै उहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरबझोङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। यसै गरी लुक्रा गाउँमा स्थानीयवासीहरूको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उहाँले बताउनु भएको छ। पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र सञ्चार प्रणालीमा धक्का पुगेको छ। सडक अवरुद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ। सांसद थकालीले यस विपत्तिलाई राष्ट्रिय सुरक्षा र जलवायु सुरक्षाको दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह समेत गर्नुभएको छ। यता चीनसँग जोडिएका 3 वटै मुख्य सडक नाका ठप्प भएपछि दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा बजारमा अत्यावश्यक सामानको अभाव र महगी बढ्ने जोखिम बढेको छ। भोटेकोसीको बाढीका कारण रसुवागढी ठप्प छ। तातोपानी नाका पहिरोको जोखिमका कारण चिनिया पक्षले बन्द गरेको छ। पछिल्लो बाढी पहिरोले मुस्ताङको कोर्ला नाका समेत बन्द गराएको छ। 3 वटै मुख्य नाका ठप्प हुँदा चाडपर्व लक्षित झन्डै 5 अर्ब रुपियाँ बराबरका 700 भन्दा बढी व्यापारी कन्टेनर चीनतर्फ नै रोकिएका छन्। नाका बन्द भएसँगै विशेष गरी दसैँ तिहारमा बढी खपत हुने लुगा कपडा, जुत्ता चप्पल, फलफुल, इलेक्ट्रोनिक्स सामान र घरायसी उपभोग्य वस्तुहरूको बजारमा तीव्र अभाव देखिन थालेको छ। हिमालय सीमापार वाणिज्य सङ्घका उपाध्यक्ष भरत कार्कीका अनुसार व्यापारीहरूले ऋणधन गरेर ल्याएका सामान नाकामै रोकिँदा एकातिर ब्याजको भार बढेको छ भने अर्कातिर सामान बिग्रिने र समयमै बजार नपुग्ने चिन्ता छ। सङ्घीय संसदको अर्थ समितिले नेपाली पुँजी बजारलाई पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देशन दिएको छ। आज पुँजी बजारका सरकारवालाहरूसँगको छलफलपछि समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बन्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिनुभएको छ। समितिले कम्पनीहरूलाई प्राथमिक सेयर आइपिओ निष्कासनको अनुमति दिनुअघि पुँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न, नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टममा देखिने प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन र गैर आवासीय नेपाली एनआरएन फण्ड भित्राउने आवश्यक गृह कार्य पूरा भइसकेकाले छिट्टै नतिजा देखिने जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घको पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने, संस्थागत लगानीमाथिको कर घटाउनुपर्ने र सामाजिक सञ्जाल मार्फत फैलने गलत सूचनाको नियमन गर्नुपर्नेमा जोड दिनुभयो। सुनसरीको इटहरीमा 7 दिने शिव तथा रोजगार मेला 2083 सुरु भएको छ। शिव र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुख डोलप्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यसहित आयोजना गरेको मेला असोज 20 गतेसम्म सञ्चालन हुनेछ। कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढी स्टलहरू राखिएका छन्। 100 भन्दा बढी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले सिप परामर्श र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। मेलामा एआई, डिजिटल मार्केटिङ, कुकिङ र गाडी जस्ता 10 विधाका

छोटा अवधिका तालिम समेत चलाइँदैछ। कार्यक्रम अवधिभर युवाहरूका लागि करियर उडान संवाद श्रृङ्खला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट सुरु गरेको मेला सातवटै प्रदेशमा आयोजना गर्ने समेत जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556-94-33-493-555।
5: सही धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सोभिता मिजारको शव 3 दिनदेखि अस्पतालमै रोकिएको छ। मर्स्याङदी गाउँपालिका 3 मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा सोमबार ज्यान गएको हो। सुरुमा 1.5-2 लाख खर्च लाग्ने भनिए पनि अस्पतालमा झन्डै 7.5 लाख रुपियाँ बिल उठेको छ। मृतकका आफन्तले अस्पतालमा 3,07,000 रुपियाँ बुझाए छन् भने अझै 5,73,480 रुपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पतालको बिलिङ काउन्टरका कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 रुपियाँ र अस्पतालकै फार्मेसीतर्फ 2,22,570 रुपियाँ बाँकी छ। व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सोभिताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआउँदा समस्या थपिएको आफन्तको भनाइ छ। उपचार खर्च जुटाउन नसक्दा सब घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको पीडित परिवारले गुनासो गरेका छन्। अब विदेशको खबर। संयुक्त अरब इमिरेट्स UAE दुबईबाट झन्डै 180 जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उडिरहेको फ्लाइट दुबईको जहाजमा 2 पाइलट बीच कुटाकुट भएको छ। 34,000 फिटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झडप भएपछि विमान मात्र 2 मिनटमा तीव्र गतिमा खसेर 16,600 फिटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ। विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप र हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए। सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढाएको थियो। साउदी अरबको आकाशमा दिशा बदलेर झन्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराएको खबरमा उल्लेख छ। घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हगभिलले ककपिटभित्रै पाइलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभयो। एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलट निलम्बन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकहरूको न्यून उपस्थितिको चर्चाको विषय बनेको छ। 50,000 दर्शक क्षमताको रङ्गशालामा भएको महिला फुटबलको सेमी फाइनलमा जापानले दक्षिण कोरियालाई पराजित गरेको खेल हेर्न 998 जना मात्र उपस्थित भएपछि केही खेलहरूप्रति आकर्षण बढाउन भइरहेको सङ्घर्षलाई उजागर गरेको छ। आयोजकहरूले एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सवका लागि 10 लाखभन्दा धेरै टिकट बिक्री भइसकेको बताएको केही घण्टापछि यो जानकारी सार्वजनिक भएको छ। यस सेप्टेम्बर 19 हजारौँ खाली सिटहरूको अगाडि उद्घाटन समारोह सम्पन्न भएता जापानी आयोजकहरू दर्शकको उपस्थितिलाई लिएर बचाव गर्दैछन्। त्यतिखेर उनीहरूले आँधीको जोखिमले मानिसहरू हस्किएका बताएका थिए। केही प्रतियोगिताहरूमा दर्शकहरूको राम्रो उपस्थिति देखिए पनि अन्यमा भने प्रशंसकहरूलाई आकर्षित गर्न कठिनाई भएको छ। एथलेटिक्सका मुख्य आकर्षण मानिने पुरुष तथा महिलातर्फको 100 मिटर दौड प्रतियोगिताहरूमा खाली सिटको मा सम्पन्न भएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला तीन दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पुँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटरीमा सिप तथा रोजगार मेला सुरु, रोजगारदाता र युवाहरूलाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र दुई पाइलट बीच कुटाकुट, दुई मिनटमै झन्डै 18,000 फिट तल झरेको विमान, साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून।
6: साली नदीको शिर,
1: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
6: भेटभाडबाट टाढा,
1: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। म विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
13: Come once, you will certainly be benefited.
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाका सबै घरधुरीले एकैपटक इन्डक्सन चुलो प्रयोग गरेमा खाना पकाउने समयमा मात्रै थप 3,000 मेगावाट विद्युत आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर नारायण प्रसाद अधिकारीले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार विद्यमान पूर्वाधारमै तत्काल सबैलाई इन्डक्सनमा रूपान्तरण गर्दा विद्युत प्रणालीमा उच्च भार परि व्यवस्थापन जटिल हुने अध्ययनले देखाएको छ। नेपालमा कुल ऊर्जा खपतको झण्डै 80% हिस्सा खाना पकाउने र औद्योगिक प्रयोजनका लागि हुने भन्दै उहाँले खनिज इन्धनलाई स्वच्छ ऊर्जाले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। अहिले केन्द्रले तराईका 150 पालिकासँगको सहकार्यमा 10,00,000 घरधुरीमा स्वच्छ खाना पकाउने चुलो वितरण गरिरहेको छ। यो लक्ष्य आउँदा 3 वर्षभित्र पूरा गर्ने केन्द्रले जनाएको छ। साथै कर्णाली, सुदूरपश्चिम र पूर्वी पहाडी जिल्लाहरूमा केन्द्रीय सरकारको 80% र पालिकाको 20% अनुदानमा विद्युतीकरण कार्यक्रम सञ्चालन भइरहेको छ। काठमाडौँ महानगरपालिकाले निजी तथा सामुदायिक खोप सेवा प्रदायक संस्थाहरूको समेत सूक्ष्म कार्ययोजना बनाउन सुरु गरेको छ। यसअघि आफ्ना स्वास्थ्य प्रवर्धन केन्द्रहरूले को मात्र योजना बनाउँदै आएको महानगरले यस वर्षदेखि क्षेत्रभित्रका सबै सरकारी, निजी र सामुदायिक खोप सेवा प्रदायकको कार्ययोजना बनाउन लागेको हो। अन्य खोप प्रदायक को कार्ययोजना यसअघि जिल्ला स्वास्थ्य कार्यालयले बनाउँदै आएको थियो। यसैबीच खोप सेवाको पहुँच बढाउन र खोपबाट छुट्न सक्ने बालबालिकाहरूको पहिचान गर्न महानगरले खोप

भएका 12 जना र एकतर्फी सडक अनुशासन पालना नगर्ने 5 जनालाई कारवाही गरेको कार्यालयले जनाएको छ। साथै अन्य नियम पालना नगर्ने समेत 373 जना चालक कारवाहीमा परेका छन्। र सुख शान्ति र सुस्वास्थ्यको कामनाका लागि गरिने वसुन्धरा देवीको व्रत आज समापन भएको छ। लुमधी भद्रकाली महिला समूहको आयोजनामा टेबा हल्समा रहेको सङ्कटा मन्दिर परिसरमा हिजो सुरु भएको व्रत आज बिहान सुन्धारामा विधिपूर्वक स्नान गरेर समापन गरिएको छ। असोज कृष्ण तृतीयाका दिन व्रत बसि चतुर्थ दशका दिन बिहान सुन्धारामा स्नान गर्ने परम्परा रहँदै आएको छ। तर सुन्धारामा पानी नआउँदा व्रतालुहरूले बाल्टीमा पानी लगेर स्नान गर्नुपर्ने बाध्यता रहेको भद्रकाली मन्दिरका पुजारी गणेश बहादुर महर्जनले बताउनुभयो। भूकम्पपछि पुनर्निर्माणका क्रममा पानी आउने व्यवस्था मिलाउन पटक पटक अनुरोध गरे पनि सरकारवाला निकायले वास्ता नगरेको स्थानीयको दुखेसो छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पुँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। काठमाडौँ उपत्यकामा इन्डक्सनमा चुलो चलाउन थप 3000 मेगावाट विद्युत चाहिने प्रणालीमा पर्ने उच्च भार व्यवस्थापन कठिनाई। र काठमाडौँ महानगरले निजी तथा सामुदायिक खोप सेवा प्रदायको समेत सूक्ष्म कार्ययोजना बनाउँदै। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे। हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
11: व्यक्ति वा संस्थालाई
13: किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।